तेह्र घण्टा 25 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:27 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:51 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 9:02 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 8:37 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 11 भावमै रहेकाले आमदानीमा वृद्धि हुनेछ, इच्छा पूर्ति हुने सम्भावना बलिरहेको छ। रोकिएका काम पूरा गर्ने अवसर पनि मिल्नेछ भने नयाँ योजनामा पनि सकारात्मक प्रगति हुने देखिएको छ। साथीभाइ तथा शुभचिन्तकको सहयोगले आत्मविश्वास बढ्नेछ। व्यापारमा लाभ हुने संकेत रहेको छ भने जागिरमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। आर्थिक पक्ष मजबुत रहने सम्भावना रहेको छ। परिवारमा खुशी र मेलमिलाप कायम रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजका लागि शुभ रंग रातो रहेको छ भने शुभ अङ्क 1 रहेको छ। आज तपाईँले हनुमानजीको दर्शन र पूजा गरेर केसरी अथवा बेसारको टीका लगाउँदा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 10 भावमा रहेका छन्, जसले गर्दा कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। मेहनतको उचित मूल्याङ्कन हुने सम्भावना पनि रहेको छ। उच्च पदस्थ व्यक्तिको साथ र सुझाव निकै लाभदायक हुनेछ। व्यापार विस्तार गर्ने योजना सफल हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत रहेको छ। परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा छलफल हुनेछ। स्वास्थ्यमा सामान्य थकान देखिए पनि आरामले राहत दिनेछ। धैर्य र अनुशासनले आजको दिनमा सफलता प्राप्त गर्ने देखिएको छ। आजका लागि शुभ रंग सेतो रहेको छ, शुभ अङ्क 6 रहेको छ। तपाईँले आज भगवान विष्णुलाई पहेलो फल अर्पण गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 9 घरमा रहनेछन्, जसले गर्दा भाग्यले राम्रो साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययन अनुसन्धान र नयाँ सिप सिक्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। वैदेशिक काममा सकारात्मक संकेत देखिएको छ। परिवारका अग्रजको सुझाव निकै उपयोगी हुनेछ। आर्थिक अवस्था कर्मशः सुधार हुँदै जाने देखिएको छ। दाम्पत्य जीवनमा विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। आजका लागि शुभ रंग हरियो रहेको छ भने शुभ अङ्क 5 रहेको छ। आज तपाईँले गणेशजीलाई दुबो चढाएर शुभ कार्यको शुरूआत गर्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 8 भावमै रहेकाले हरेक निर्णय सावधानीपूर्वक गर्नुहोला। आर्थिक लेनदेनमा विशेष ध्यान दिन आवश्यक छ। कार्यक्षेत्रमा धैर्यता अपनाउँदा चुनौती सहजै पार गर्न सक्नुहुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्नेछन्। परिवारमा समझदारी कायम राख्दा सम्बन्ध अझ सुमधुर बन्नेछ। स्वास्थ्यमा पेट तथा रक्तचाप सम्बन्धी विषयमा सतर्क हुन आवश्यक छ। आजका लागि शुभ रंग चाँदी जस्तो सेतो रहेको छ, शुभ अङ्क 2 रहनेछ। तपाईँले आज शिवलिङ्गमा जल अर्पण गरेर चन्द्रदेवको स्मरण गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 7 भावमा रहनेछन्, जसले गर्दा दाम्पत्य तथा साझेदारीका काममा राम्रो परिणाम प्राप्त हुनेछ। सहकारीबाट नयाँ अवसर प्राप्त हुनेछ। व्यापारिक सम्बन्ध बलियो बन्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोगले सफलता हासिल हुनेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ। परिवारमा सुखद वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यवहारमा विनम्रता अपनाउँदा सम्मान बढ्नेछ। आजका लागि शुभ रंग सुनौलो रहेको छ भने शुभ अङ्क 3 रहेको छ। आज तपाईँले सूर्यदेवलाई जल अर्पण गरेर आदित्यको स्मरण गर्दा निकै राम्रो हुनेछ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 6 भावमै रहेका छन्, जसले गर्दा प्रतिस्पर्धात्मक क्षेत्रमा तपाईँलाई सफलता प्राप्त हुनेछ। मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। कार्यक्षेत्रका चुनौती समाधान गर्न सक्नुहुनेछ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ। ऋण तथा दाम्पत्य व्यवस्थापन गर्ने अवसर मिल्नेछ। परिवारबाट राम्रो साथ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउने संकेत पनि रहेको छ। आजका लागि शुभ रंग हरियो रहेको छ, शुभ अङ्क 8 रहेको छ। आज तपाईँले गणेशलाई दुबो अर्पण गरी पूजा गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 5 भावमै रहेकाले सृजनात्मक कार्यमा सफलता प्राप्त हुनेछ। विद्यार्थीका लागि अध्ययनमा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढेर जानेछ। सन्तानबाट खुसीको समाचार प्राप्त हुनेछ। नयाँ योजना सुरु गर्न समय अनुकूल रहेको छ। आर्थिक पक्ष सन्तुलित रहनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर रहेको छ। आजका लागि शुभ रंग गुलाबी रहेको छ, शुभ अङ्क 6 रहनेछ। आज तपाईँले महालक्ष्मीलाई कमल अथवा रातो फूल अर्पण गर्दा तपाईँको मनमा शान्ति छाउनेछ। तपाईँले चिताएको काम पूर्ण हुनेछ।
अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिको व्यक्तिहरूको लागि आज चन्द्रमा चौथो भावमै रहेकाले घर परिवार तथा मानसिक शान्तिमा विशेष ध्यान जानेछ। परिवारसँगको सम्बन्ध अझ सुदृढ बन्नेछ। घर अथवा सवारीसँग सम्बन्धित काम अघि बढ्न सक्छ। कार्यक्षेत्रमा सामान्य व्यस्तता रहनेछ तर उपलब्धि पनि सन्तोषजनक रहने देखिएको छ। आर्थिक पक्ष स्थिर रहनेछ। ध्यान तथा प्रार्थनाले मानसिक सन्तुलन कायम राख्न सघाउ पुर्याउनेछ। आजका लागि शुभ रंग मरून रहेको छ भने शुभ अङ्क नौ रहनेछ। आज तपाईँले भगवान भैरवको पूजा गर्दा निकै राम्रो हुनेछ, तपाईँको मनोकामना पूर्ण हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशिको व्यक्तिहरूको लागि आज चन्द्रमा तेस्रो भावमा रहेकाले साहस र आत्मविश्वास बढ्नेछ। नयाँ योजना कार्यान्वयन गर्न उत्साह जाग्नेछ। संचार, लेखन, व्यापार तथा पत्रकारिता क्षेत्रमा सफलता मिल्ने सम्भावना रहेको छ। दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। छोटो यात्रा निकै लाभदायक रहनेछ। आर्थिक अवसर बढ्नेछ। आजका लागि शुभ रंग पहेँलो रहेको छ। शुभ अङ्क सात रहनेछ। आज तपाईँले गुरुजनको आशीर्वाद लिएर दिनको शुरूआत गर्दा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमा दोस्रो भावमा रहनेछन्, जसले गर्दा आर्थिक अवस्था सुदृढ रहने देखिन्छ। मधुर बाढीका कारण सम्बन्ध अझ राम्रो बन्नेछ। व्यापारमा लाभ मिल्ने सम्भावना पनि रहेको छ। परिवारसँग भविष्यका योजनाबारे छलफल हुनेछ। आवश्यक वस्तु खरिद गर्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। स्वास्थ्यका लागि सन्तुलित खानपानमा ध्यान दिँदा निकै राम्रो हुनेछ। आजका लागि शुभ रंग निलो रहेको छ भने शुभ अङ्क आठ रहनेछ। आज तपाईँले शनिदेवलाई कालो तिल अर्पण गरेर सेवा दान गर्दा निकै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिको व्यक्तिहरूको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले व्यक्तित्व र आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना पनि रहेको छ। नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ भने परिवारको साथ र सहयोगले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ। आज स्वास्थ्य पनि सामान्य रहनेछ। आजका लागि शुभ रंग आकाशे रहेको छ भने शुभ अङ्क चार रहेको छ। आजका लागि तपाईँले ओम नमः शिवाय मन्त्र जप गरी शिवजीको आराधना गर्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिको व्यक्तिहरूको लागि आज चन्द्रमा बाह्रौं भावमै रहेकाले खर्च र मानसिक तनाव नियन्त्रण गर्न आवश्यक छ। आवश्यक काममा मात्रै खर्च गर्नु बुद्धिमानी हुनेछ। वैदेशिक कार्यमा सकारात्मक संकेत रहेका छन्। आध्यात्मिक साधना र ध्यानले मनलाई शान्ति दिनेछ। गुप्य योजना सफल बन्ने सम्भावना पनि आज रहनेछ। पर्याप्त आराम र निद्रामा निकै ध्यान दिनुहोला। योजनाबद्ध रूपमा अघि बढ्दा आर्थिक पक्ष पनि सन्तुलित रहने देखिएको छ। आजका लागि शुभ रंग पहेँलो रहेको छ। शुभ अङ्क दुई रहेको छ। आज तपाईँले भगवान विष्णुलाई तुलसी अर्पण गर्नुहोला र ओम नमो नारायण मन्त्र जप गर्नुहोला। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइत। साइत श्रीगढ़ यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा रहेछन्, त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम, उत्तर र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलन गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलन गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलन गर्नु भएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत विरार्थ शुभ लाभ आदि बेला बिहानमा 5:22 7:04 उद्योग बेला रहनेछ। बिहानमा 7:04 8:46 चर बेला रहनेछ। बिहानमा 8:46

0: र 28 मिनटसम्म शुभ बेला रहनेछ। राति 1:28 मिनटदेखि 2:40 मिनटसम्म अरोग बेला रहनेछ। प्रति 2:40 मिनटदेखि 4:04 मिनटसम्म उद्योग बेला रहनेछ। राति 4:04 मिनटदेखि भोलि बिहानमा 5:23 मिनटसम्मको समय फेरि चर बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका अर्थात् सबैभन्दा खराब समय, दिनमा 4:30 मिनटदेखि साँझमा 6 बजेसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
8: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न, कोदो खेती विस्तारमा महानगरको जोड। सड़क अवरूद्ध भएपछि आक्रोशित स्थानीयद्वारा अपर मोदी हाइड्रो पार्कको कार्यालयमा तालाबन्दी। पाकिस्तानको ब्रोडपिक हिमालमा हिमपहिरोमा परिनिर्मल पूर्जा सहित 10 जनाकै मृत्यु। मदरल्याण्ड माविमा नमूना युएन सभा, 8 जिल्लाका 300 विद्यार्थी सहभागी। कांग्रेसको संस्थापनितर समूहले सन् 29-31 मा सदस्य भेला गर्ने। राजनीति शक्ति र सत्ताका लागि मात्र नभई मानव सेवा र नागरिक सेवाको माध्यम भएको सभापति थापाको जिकिर। टाङ्गर बिटानाका बीचबाट अलैँची निर्यातमा वृद्धि, 12 अर्ब 63 करोड़ बढ़ीको कारोबार। भारतको महाराष्ट्रमा धेरै तले भवन भत्केर 9 जनाको मृत्यु।

0: महिला र महिला कबड्डी टोलीले पनि एसियाली खेलकुदको तयारी भारतमै गर्ने। पोखरा महानगरपालिका 22 कोदी मास दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ। महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण प्रबन्धन र खेती विस्तार आजको आवश्यकता भएको बताउनु भएको छ। उहाँले रैथाने बालीका रूपमा कोदो खेतीको प्रबन्धन खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन वृद्धि बजारीकरण र मूल्य अभिवृद्धि मार्फत कृषकको आय बढ़ाउन आवश्यक नीति तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। स्थानीय उत्पादनको उपयोग र उपभोग बढ़ाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ़नु पर्नेमा उहाँले जोड़ दिनुभयो। सो अवसरमा नगर प्रमुख आचार्यले कोदो कृषकका लागि न्यूनतम समर्थन मूल्यको घोषणा पनि गर्नुभएको छ। महोत्सवमा उत्कृष्ट कोदो उत्पादक कृषकलाई नगद सहित सम्मान गरिएको थियो। 17 रोपनीमा कोदो खेती गरेका पोखरा 22 का खगी घरती, 11 रोपनीका खेती गरेका पोखरा 20 का दुर्गाबहादुर सुनार, 10 रोपनीमा खेती गरेका पोखरा 28 का शोभा भण्डारी तथा 9 रोपनीमा खेती गरेका पोखरा 23 का ओमबहादुर गुरूङलाई सम्मान गरिएको हो। उनीहरूलाई महानगरका प्रमुख प्रशासकीय अधिकारी मुक्तिराम अरियालले सम्मान पत्र र नगद प्रदान गर्नुभयो। महोत्सवका अवसरमा कोदो रोप्ने प्रतियोगिता पनि आयोजना गरिएको थियो। महानगरको आर्थिक विकास महाशाखाका प्रमुख रोहनहर कलेरियाका अनुसार पोखरा महानगर क्षेत्रमा करिब 3,800 हेक्टरमा कोदो खेती हुने गरेको छ भने वार्षिक करिब 4,400 मेट्रिक टन उत्पादन हुने अनुमान छ। बजारमा माग बढ़दै गए पनि उत्पादन घट्दै गएकाले कृषकलाई आकर्षित गर्न न्यूनतम समर्थन मूल्य लागू भइरहेको उहाँले बताउनुभयो। महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय कृषि उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनार्थी समेत राखिएको थियो। कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका गतिविधि, सरकारवाला निकाय तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। अन्नपूर्ण गाउँपालिका 10-11 का स्थानीयवासीले सड़क मरम्मतमा व्यवस्था गरेको आरोप लगाउँदै स्याउली बजार स्थित 42 मेगावाट क्षमताको अपार मोदी हाइड्रो पावर आयोजनाको कार्यालयमा शनिबार तालाबन्दी गरेका छन्। अविरल वर्षाका कारण काला भीर भेटमा सड़क पूर्ण रूपमा अवरूद्ध भए पनि आयोजनाले मरम्मतमा चासो नदेखाएको भन्दै स्थानीय आन्दोलनकामा उत्रिएका हुन्। सड़क अवरूद्ध हुँदा जनप्रेमी माध्यमिक विद्यालयका विद्यार्थी 3 दिनदेखि विद्यालय जान नपाउने र पठन पाठन समेत प्रभावित भएको स्थानीयले बताएका छन्। अनुसार आयोजनाले निर्माणका क्रममा 12 महिना सड़क मरम्मत गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन नगरेपछि समस्या झन बढ़ेको हो। ढुंगा र माटोको उचित व्यवस्थापन नगरिएकाले पहिरो खसेर सड़क अवरूद्ध भएको उनीहरूको आरोप छ। सड़क खुलाउने विषयमा छलफल गर्न आयोजना पक्षलाई बोलाइए पनि मुख्य प्रतिनिधि बैठकमा उपस्थित नभएपछि स्थानीय थप आकर्षित बनेका छन्। हामीले पटक पटक आग्रह गर्यो, 5 घण्टासम्म मुख्य प्रतिनिधिलाई कुरेर बस्यौ तर हाम्रो समस्या सुन्न कोही आएन। आन्दोलनमा सहभागी एक स्थानीय भने उनको अनुसार ठूलो पहिरोले बाटो बन्द हुँदा हाम्रा छोराछोरी विद्यालय जान समेत पाएका छैनन्। सड़क पूर्ण रूपमा सञ्चालनमा नआएकासम्म ताला नखोल्ने उनको भनाइ छ। यस विषयमा प्रतिक्रिया लिन अन्नपूर्ण गाउँपालिका काजी विष्णुबहादुर कायसीलाई सम्पर्क गर्न प्रयास भए पनि उनको फोन उठेन। स्थानीय वडा नम्बर 10 का अध्यक्ष गौतम गुरूङ र वडा नम्बर 11 का अध्यक्ष हिमबहादुर गुरूङलाई जानकारी गराउँदा पनि प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। सड़क अवरूद्ध भएपछि घान्द्रुक क्षेत्रको जनजीवन तथा पर्यटन गतिविधि समेत प्रभावित भएको छ। स्थानीयले माग भएरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। यता अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङले दुवै पक्षबीच समन्वय गरी समस्या समाधान गर्ने तयारी गरिरहेका छन्। उनका अनुसार केही साता अघि पनि सोही क्षेत्रमा यस्तै समस्या उत्पन्न हुँदा हाइड्रो पावरको खर्चमा गाउँपालिकाको आवश्यक स्रोत साधन परिचालन गरी सड़क खुलाइएको थियो। तालाबन्दी भइसकेपछि अब स्थानीय र आयोजना दुवै पक्षलाई राखेर समझदारी गराउनले उहाँले बताउनुभयो। पालिकाको उद्देश्य कुनै एक पक्षको छैन, समन्वय मार्फत सड़क सञ्चालनमा ल्याएर स्थानीयको समस्या समाधान गर्नुभएको उहाँको भनाइ छ। ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परि प्रसिद्ध आरोही निमरमल पूर्जा सहित 10 जनाकै मृत्यु भएको छ। पाकिस्तानको कराकोरम क्षेत्रमा बिहिबार भएको सो दुर्घटनामा 10 आरोही परेका थिए। निम्स दाई फाउण्डेशन र एलिज एक्सपिडिसनले शनिबार सामाजिक सञ्जाल मार्फत मृत्युको आधिकारिक पुष्टि गरेको छन्। हिमपहिरोले उनीहरूलाई 6,000 मिटर भन्दा माथिबाट करिब 800 मिटर तलसम्म बगाएको थियो। खराब मौसमका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो। बेपत्ता मध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो। बाँकी छजनाको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ। सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा निर्मल पूर्जा निम्साईसँगै छ नेपालीले ज्यान गएको छ। ज्यान गुमाउने अन्य नेपालीकोमा गोर्खाका पूर्वबहादुर गुरूङ संखुवा सभाका निमा शेर्पा रहेका छन्। यस्तै दोलखाका किली पेम्बा शेर्पा, ओखलडुङ्गाका ग्यालु शेर्पा र संखुवा सभाका नावाङ थिङ शेर्पाको पनि निधन भएको छ। दुर्घटनामा चार विदेशी आरोहीको पनि ज्यान गएको छ। उयसमा पाकिस्तानको सोहेल साखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेस रहेका छन्। मृत्यु भएका नेपाली आरोहीहरू मध्ये पूर्वबहादुर गुरूङ गोर्खाका हुन्, किली मेम्बा शेर्पाको घर दोलखा हो भने ग्यालु शेर्पा ओखलडुङ्गाकी हुन्। यस्तै नाउङ थेम्पु शेर्पा र निर्पा शेर्पा संखुवा सभाका बासिन्दा हुन्। निर्मल पूर्जाले सन् 2019 विश्वका 8000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिना 6 दिनमा चढ़ेर विश्व कीर्तिमान बनाएका थिए। उनका हिमाल आरोहण सम्बन्धी अन्य थुप्रै कीर्तिमान छन्। पूर्जाका व्यावसायिक सहकर्मी तथा प्रतिनिधि सभा सदस्य मिङमा ग्याम्बु डेभिड शेर्पा शुक्रबार नै पाकिस्तान प्रस्थान गरेका छन्। पोखराको मासपार स्थित माधवलाल माध्यमिक विद्यालयमा 8 संस्करणको नमूना संयुक्त राष्ट्रसंघ मोडेल युएन सभा शनिबारदेखि शुरू भएको छ। माधवलाल मावि र नेपाल अमेरिका आल्मुनाई नेटवर्कको सहकार्यमा आयोजित दुई दिने कार्यक्रममा कास्की सहित 8 जिल्लाका करिब 300 विद्यार्थी सहभागी छन्। कक्षा 12 विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै संयुक्त राष्ट्रसंघको कार्यशैली, विश्व राजनीति र समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा बहस गरिरहेका छन्। कार्यक्रम संयोजक बमन घिमिरेले यस अभ्यासले विद्यार्थीको ज्ञान, नेतृत्व क्षमता, कूटनीतिक सोच र सार्वजनिक बोल्ने शिव विकासमा सहयोग पुग्ने बताउनुभयो। नुसान गण्डकी संयोजक विभूति नेउपानेले विभिन्न मुलुकको प्रतिनिधित्व गर्दा विद्यार्थीको बौद्धिक दायरा फराकिलो हुन बताउनुभयो। नुसानका साथै दिपेन्द्र श्रेष्ठ र सन्तोष पौडेलले यस्ता अभ्यासले तर्क शक्ति, बहस संस्कृति र विश्व दृष्टिकोण विकास गर्ने उल्लेख गर्नुभयो। विद्यालयका निदेशक डाक्टर त्रिभुवन शर्माले मोडेल युएन कूटनीति र विश्वव्यापी समस्याको समाधान बुझ्ने प्रभावकारी माध्यम भएको बताउनुभयो। प्रधानाध्यापक डाक्टर नारायण बरालले परीक्षा केन्द्रित शिक्षाभन्दा व्यावहारिक सिप विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। वडा नम्बर 7 अध्यक्ष राममोहन आचार्यले विद्यार्थीमा नेतृत्व र बहस क्षमता अभिवृद्धिका लागि यस्ता अभ्यास महत्वपूर्ण हुने धारणा राख्नुभएको छ। लेखनाथ उद्योग वाणिज्य संघले सुनसरीको कप्तानगंज लगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्ति र तनावप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। संघले शुक्रबार अपील जारी गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई आग्रह गरेको हो। अल्छी जानुका पराजुली अधिकारीले जारी गरेको विज्ञप्तीमा तराईका घटनाकोले सर्वसाधारणमा त्रास पैदा गरेको बताउनुभयो। संघले घटनामा ज्यान गुमाउनेहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यस्ता घटनाले सर्वसाधारणको दैनिक जीवनयापनमा सँगै उद्योग व्यापार र समग्र देशको आर्थिक गतिविधिमा गम्भीर असर पुर्याइएको संघको ठहर छ। सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धिको पूर्व शर्त भएको उल्लेख उहाँले गर्नुभएको छ। अपिलमा जस्तो सुके मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता र संवादबाट मात्र सम्भव हुने उल्लेख छ। संघले सुनसरीको कप्तानगंज लगायतका क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ। कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयमता अपनाउन पनि संघले नागरिकहरूलाई अनुरोध गरेको छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको भन्दै संघले तराई, मधेस क्षेत्र, भाइचारा र सहिष्णुताको केन्द्र रहेको स्मरण गराएको छ। परापूर्वकालदेखि कायम रहेको भाइचारालाई अझ मजबूत बनाउन सबै सरकारहरूलाई सक्रिय हुनुपर्नेमा संघले जोड़ दिएको छ। लेखनाथ उद्योग वाणिज्य संघले शान्ति स्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत जनाएको छ। विक्रम सन् 2083 साउन 15 जारी गरिएको यो अपील मार्फत सबैमा एकताको सन्देश प्रवाह गर्ने खोजिएको छ। तालचुक स्थित त्रिवेणी इन्टरनेशनल कलेजले एमबीएस र बीबीएस चौथो सेमेस्टरका विद्यार्थीलाई शनिबार आयोजित विशेष समारोहबीच विदाय गरेको छ। अध्ययन पूरा गरेका विद्यार्थीलाई मायाको चिन्ह प्रदान गर्दै उनीहरूको उज्जवल भविष्यको कामना गरिएको छ। कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका उपनिर्देशक डाक्टर रामनाथ नेपालले गर्नुभएको थियो। उहाँले शिक्षा सभ्य समाज निर्माण र व्यक्तित्व विकासको आधार भएको उल्लेख गर्दै त्रिवेणी कलेजले उच्च शिक्षाकामा गुणस्तरीय योगदान पुर्याउँदै आएको बताउनुभयो। कलेज संचालक समितिका अध्यक्ष सुमन भट्टराईले संस्थाको सफलता संचालक प्राध्यापक र कर्मचारीको समर्पणका परिणाम भएको बताउनुभयो। क्याम्पस प्रमुख डिलीराम पौडेलले कलेजको अनुसन्धान व्यावसायिक दक्षता र विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर शिक्षण गर्दै आएको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले पूर्व विद्यार्थीको अनुभव र व्यावसायिक सञ्जालले नयाँ पुस्तालाई करियर विकासमा सहयोग पुग्ने बताउनुभयो। विद्यार्थीका तर्फबाट विनोद विश्वकर्माले कलेजले सृजनशील नेतृत्व संचार सिप र व्यावहारिक सिकाइमा जोड़ दिएको उल्लेख गर्दै कलेज प्रति आभार व्यक्त गर्नुभयो। सोही अवसरमा उप प्राध्यापक सत्यराज कणेललाई सम्मान गरिनुका साथै खेलकुद सप्ताहका विजयी विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरिएको थियो। विद्यार्थी कल्याणकारी समितिका सदस्य विवेक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। नेपाल अडिटर एसोसिएशन कास्कीले पोखरामा रक्तदान कार्यक्रम गरेको छ। शनिबार आयोजित कार्यक्रममा 27 युनिट रगत संकलन भएको छ। संस्थाको वार्षिक कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरिएको हो। अडानले सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै रक्तदान गरेको हो। अडान नेपालको केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले कार्यक्रमको उद्घाटन गर्नुभयो। मानवीय अभियानलाई सफल बनाउन सेवा सहयोग र समर्पण आवश्यक रहेको उहाँको भनाइ छ। रक्तदान जीवनदान हो भन्ने सन्देशलाई व्यवहारमा उतार्नु पर्नेमा उहाँले जोड़ दिनुभयो। यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने उहाँको भनाइ थियो। कार्यक्रममा पोखराका व्यावसायिक नेतृत्वमा पनि उपस्थिति रहेको थियो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रक्तदानलाई कल्याणकारी कामको रूपमा व्याख्या गर्नु, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उत्पादक्ष विक्रम कर्मचारीले अरूको ज्यान बचाउन रगतदान गर्नु महत्व कार्य भएको उल्लेख गर्नुभयो। उनीहरूले सामाजिक सेवाका यस्ता अभियानमा सहयोगको साथ हुनुपर्ने बताउनुभयो। अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण प्रसाद ढुङ्गानाले गर्नुभएको थियो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक र मानवीय सेवाका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा लेखा परीक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो। हिमालयन आँखा अस्पतालले आफ्नो कर्मचारीका लागि कार्यस्थलमा हुने जन्य दुर्व्यवहार र कानूनी व्यवस्थाका विषयमा सचेतना कार्यक्रम गरेको छ। कार्यस्थललाई सुरक्षित मर्यादित र समावेशी बनाउने उद्देश्यले शुक्रबार यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा अस्पतालका कर्मचारीलाई आफ्नो हक र अधिकारका बारेमा जानकारी गराइएको थियो। अधिवक्ता जुन कुमारी गुरूङले कार्यस्थलमा हुने जन्य दुर्व्यवहारको परिभाषा र प्रचलित कानून व्यवस्थाका बारेमा प्रसिद्धि दिनुभएको थियो। हरेक कर्मचारीले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नुपर्छ र कार्यस्थललाई मर्यादित बनाउन सक्रिय भूमिका खेल्नुपर्छ उहाँले भन्नुभयो। उहाँले सुरक्षित कार्य वातावरणले कर्मचारीको आत्मबल र कार्यक्षमता वृद्धि हुने बताउनुभयो। अस्पतालमा कार्यरत विभिन्न विभागका कर्मचारीहरूको कार्यक्रममा सहभागी रहेको थियो। सहभागीले कार्यस्थलमा हुने दुर्व्यवहार विरुद्धका कानून र कालीन उपचारका प्रक्रियालाई बारेमा जिज्ञासा राखेका थिए। हिमालयन आँखा अस्पतालले कर्मचारीको सुरक्षा र सम्मानलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर बबिता गुरूङले बताउनु भएको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेको जिल्ला अदालतहरूमा तत्काल सरकारी सहकारी कसुर हेर्ने समर्पित अदालत गठन गर्न माग गर्दै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधान न्यायाधीशलाई प्रतिवेदन बुझाएको छ। उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिश अनुसार मन्त्रालयले समर्पित इजालस गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो। सर्वोच्च अदालतले 2082 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएको जिल्ला अदालतहरूमा आवश्यकता अनुसार समर्पित इजालस स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो। सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाएकी हुन्। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। यस्ता मुद्दाको प्रभावकारी र छिटो सुनवाईका लागि विशेष प्राथमिकतासहित समर्पित इजालस आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ। प्रतिवेदनमा सहकारी ठगीको मुद्दा लामो समयसम्म विचाराधीन रहँदा फेरि बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नपाउने, न्यायको ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ़ने उल्लेख गरिएको छ। त्यसैले पीड़ितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनर्स्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजालस गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: मलाई टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
4: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 01154577 मोबाइल नम्बर 98560287744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद व्यवस्थापनमा केवल भावना र इच्छा शक्ति प्राप्त नहुने भन्दै त्यसका लागि आवश्यक सिप र ज्ञान पनि अपरिहार्य रहेको बताउनु भएको छ। शनिबार नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले विपदको बेला प्रभावकारी रूपमा काम गर्न व्यवस्थित प्रशिक्षणको आवश्यक भन्ने बताउनुभयो। उहाँले केही दिन अघि सुनसरीको देवानगंजमा भएको घटनापछि नेपाली कांग्रेसले तत्काल स्थानीय जनप्रतिनिधि र पार्टीका जिम्मेवारी व्यक्तिसँग सम्पर्क गरी हिंसा र उत्तेजना फैलिन नदिन सक्रिय भूमिका खेलेको बताउनुभयो। पार्टीले सामाजिक सद्भाव कायम राख्न निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ थियो। थापाले विपद व्यवस्थापन आफैमा छुट्टै विज्ञान भएको उल्लेख गर्दै भावना मात्र भएर नपुग्ने बताउनुभयो। उहाँले देशका 753 पालिकामा विपद व्यवस्थापनमा पार्टीको टोली निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। प्रशिक्षण लिएका कार्यकर्ताले देशभर पुगेर अन्यलाई पनि तालिम दिने र विपद व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। सभापति थापाले नेतृत्वका लागि करूणा सबैभन्दा महत्वपूर्ण गुण भएको उल्लेख गर्दै नागरिकको पीड़ा महसुस गर्न सक्ने संवेदनशीलता बिना असल नेतृत्व सम्भव नहुने धारणा राख्नुभयो। थापाले राजनीति शक्ति र सत्ताका लागि मात्र नभई मानव सेवा र नागरिक सेवाको माध्यम भएको उल्लेख गर्दै नागरिक कांग्रेसले स्वयं मूल्य मान्यतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। साथै प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमले पार्टीका कार्यकर्तालाई विपद व्यवस्थापनमा सक्षम र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उपसभापति विश्वप्रकाश शर्माले कसैले पनि पार्टी र देशका लागि भन्दा पनि समाजका लागि काम गर्नुपर्ने औल्याउँदै सिप अनुसार विपद व्यवस्थापनमा काम गर्नुपर्ने बताउनु भएको छ।
11: हामी राजनीतिमा आएको पनि त्यही भएर राजनीतिभन्दा ठूलो पब्लिक सर्भिसहरू के पनि छैन, पोलिटिक्स भन्दा ठूलो पब्लिक सर्भिस, राजनीतिभन्दा ठूलो नागरिक सेवाहरू के पनि भएन, मानव सेवा के पनि भएन। त्यो नागरिक सेवा र मानव सेवा गर्नका निम्ति शक्ति भयो भने अझ बढी गर्न सकिन्छ, सत्ता भयो भने अझ बढी गर्न सकिन्छ भन्ने ठाउँबाट हामी चिप्लिएर कहाँ पुग्यौं भने जम्मा त्यही शक्ति र सत्ताको लागि मात्र हो भन्ने ठाउँमा पुग्यौं सिङ्गो। तर यो पार्टी स्थापना गर्ने पार्टीका संस्थापक नेताहरूले शुरू गर्ने बेलामा त्यो सत्ता शक्ति यी सबै कुराहरू भनेका कहिले सोचेका पनि होइनन्। त्यही नागरिक सेवा त्यही मानव सेवाकै कोणको जराबाट प्रारम्भ भएको यो पार्टी आज नयाँ ठाउँमा आएको छ, नयाँ विषयहरू छन्, नयाँ चुनौतीहरू छ। म प्रतिष्ठानलाई एकदम आभार प्रकट गर्न चाहन्छु, जसरी यसले विषयवस्तुलाई पक्रेको छ, जसरी यसलाई अत्यन्त व्यवस्थित ढंगबाट हामी पार्टीका नियमित कामहरू गरिरहेका छौं। तर यहाँबाट पार्टीको आत्मा भनौं, यहाँबाट जसरी कामहरू भइरहेको छ हामीले खोजेको यही नै हो। हामी एकातिर नियमित अर्गनाइजेसनको काम गर्दै जान्छौं, अर्कोतिर हामीहरूको यताबाट हाम्रो अरू कामहरू हुँदै जान्छ।
10: अब बाँकी समाचार। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न साउन 29 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। शनिबार चुनदेवी स्थित सम्पर्ककालमा आयोजित पत्रकार सम्मेलनमा समूहका नेता डाक्टर शशांक कोइरालाले 551 सदस्यीय आयोजक समितिको संयोजन भेला आयोजना गर्न लागि जानकारी दिनुभयो। उहाँका अनुसार भेलाको उद्देश्य पार्टीलाई वैचारिक र संगठनिक रूपमा सुदृढ बनाउनका साथै समसामयिक राष्ट्रिय राजनीतिक विषयमा सार धारणा निर्माण गर्नु हो। डाक्टर कोइरालाले देशमा राजनीतिक अस्थिरता, नागरिक स्वतन्त्रता र मानव अधिकारमाथि चुनौती बढ़दै गएको दावी गर्दै सुनसरीको देवानगंजबाट शुरू भई मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र दोषीमाथि कानूनी कार्यवाही गर्न सरकारसँग माग पनि गर्नुभएको छ। उहाँले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले सबैपछि जिम्मेवार बन्नुपर्ने बताउनुभयो। राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला सभापति, भारतीय तथा स्वैच्छिक संस्थाका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनसँग आबद्ध बुद्धिजीवी सहभागी हुने जनाइएको छ। डाक्टर शेखर कोइरालाको समर्थन बारे सोधिएको प्रश्नमा डाक्टर शशांक कोइरालाले अभियानप्रति उनको पूर्ण एकबद्धता रहेको तर पूर्व निर्धारित व्यवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिनुभयो। उहाँले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीच सहकार्य आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली समाजमा विवेकभन्दा भेडा भेडोपन भावी भर्दा निर्वाचन परिणाम समेत त्यसबाट प्रभावित हुने गरेको टिप्पणी गर्नुभएको छ। समाज र राजनीति बीचको अन्तर सम्बन्ध विषयका कार्यक्रममा बोल्दै उहाँले गत फागुन 21 गते संसदीय निर्वाचनमा धेरै मतदाताले उम्मेद्वार नै नचिनी मतदान गरेको दावी गर्नुभयो। चितवन र नवलपरासीमा आफूले गरेको अनौपचारिक अध्ययनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गरेको कतिपय मतदाताले उम्मेद्वारका रूपमा बालेन्द्र शाहलाई बुझेको अनुभव सुनाउनुभयो। संग्रहालयले नेपाली समाजमा तार्किक निर्णयभन्दा भीड़को मनोविज्ञान हावी हुने प्रविधि रहेको उल्लेख गर्दै यसलाई गणेश मान सिंहले प्रयोग गरेको भेडापनको संज्ञा दिएसम्म तुलना गर्नुभयो। पहिलो संविधान सभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको जनलहर र दोस्रो निर्वाचनमा त्यसको अन्त्य भएको उदाहरण दिँदै उहाँले नेपाली मतदाताको मनोविज्ञानबारे गम्भीर बहस आवश्यक रहेको बताउनुभयो। उहाँले प्रभावकारी व्यक्तित्व, आकर्षक एजेण्डा र जनतालाई प्रभावित गर्ने क्षमता सफल नेताको प्रमुख गुण भएको उल्लेख गर्दै नेपालमा मदन भण्डारीलाई करिश्मात्मक नेताका रूपमा चित्रण गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नारायण छानेबारे टिप्पणी गर्दै संग्रौलाले यथार्थ र भ्रमको निरसन मार्फत उनको ठूलो जनसमर्थन जुटाउन सफल भएको बताउनुभयो। तर कानूनी विवादका कारण कार्यकारी नेतृत्वमा पुग्न नसकेको र त्यसपछि जनापेक्षाका आधारमा बालेन्द्र शाह वैकल्पिक पात्रका रूपमा उदाएको उनको भनाइ थियो। संग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय गर्ने संस्कार विकास नगरेसम्म राजनीतिक प्रणालीमा अपेक्षित सुधार उठाउन कठिन भएको पनि धारणा व्यक्त गर्नुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नमिल्ने र बरू अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताउनुभयो। शनिबार उज्यालो नेपाल पार्टी दोलखा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि अवस्थामा अर्को पार्टीसँग एकीकरण नगरी बताउनुभयो। घिसिङले विभिन्न दलका नेता कार्यकर्ता पार्टीमा सहभागी हुन छलफलमा रहेको दावी गर्दै देशभर उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ़िरहेको बताउनुभयो। उहाँले हरित क्रान्ति मार्फत देशलाई समृद्धितर्फ लैजाने र भविष्यमा पार्टीले देशको नेतृत्व गर्ने दावी गर्नुभयो। दोलखा र बागमती प्रदेशमा पार्टीको प्रभाव बढ़िरहेको उल्लेख गर्दै उहाँले आगामी स्थानीय तह निर्वाचनमा सशक्त उपस्थिति जनाउने बताउनुभयो। वर्तमान सरकार 5 वर्ष टिक्ने भनिए पनि 5 महिनामै अस्थिरताको संकेत देखिएको टिप्पणी गर्दै उहाँले उज्यालो नेपाल पार्टी देशको वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढ़िरहेको दावी गर्नुभयो। अब आर्थिक समाचार। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ़ीसँगै काकरभिट्टा नाकाबाट हुने अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082 यस नाकाबाट 12 अर्ब 63,69,70,000 रूपियाँ बराबरको अलैँची निर्यात भएको हो। काकडबित्ता भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 7,67,40,37,000 रूपियाँ बराबरको अलैँची निर्यात भएको थियो। एक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँ अर्थात करिब 64.65% वृद्धि भएको हो। निर्यात परिणाममा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा 63,85,870 किलोग्राम अलैँची निर्यात भएको थियो भने अघिल्लो आर्थिक वर्षमा 42,94,550 किलोग्राम मात्रै निर्यात भएको थियो। काकरभिटा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत मांगल राईले अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेकाले निर्यात कारोबारमा वृद्धि भएको बताउनुभयो। उहाँका अनुसार पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैँची नेपालको प्रमुख नगदी बाली मध्ये एक रहेको बताउनुभयो। अलैँची निर्यातले किसानको आमदानी बढ़ाउनुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ। उत्पादन वृद्धि, गुणस्तरीय सुधार र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न नसके आगामी वर्षहरूमा अलैँची निर्यात अझ बढ़ने सम्भावना रहेको भन्सार कार्यालयले जनाएको छ। स्पेन र अन्य सदस्य राष्ट्रबीच आप्रवासन संकटलाई लिएर तनाव बढ़िरहेको बेला युरोपियन संघ यूले सेउतामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न मंगलबार आकस्मिक बैठक गर्ने भएको छ। करिब 60,000 आप्रवासी मोरक्कोबाट स्पेनको अधीनमा रहेको सेउत प्रवेश गरेपछि 22 यू सदस्य राष्ट्रले संयुक्त पत्र जारी गर्दै सम्बन्धित कदम चाल्न र यूका बाह्य सीमा थप मजबूत बनाउन आह्वान गरेका छन्। इटालीले स्पेनसँगको युको सीमा रहित संघेन व्यवस्था निलम्बन गरेपछि स्पेनले उक्त प्रतिक्रियालाई स्वार्थी, ध्रुवीकरणकारी र गैरकानूनी भन्दै आलोचना गरेको छ। फिनल्याण्ड र डेनमार्कले पनि इटालीको कदमलाई समर्थन गरेका छन्। अधिकारीहरूका अनुसार 30 जुलाईमा सेउत पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन्। यसैबीच ठूलो संख्यामा मानिस सीमा पार गर्ने क्रममा भएका घटनामा मृत्यु हुनेको संख्या कम्तीमा 67 पुगेको बताइएको छ। युका 22 सदस्यीय राष्ट्रले पठाएको संयुक्त पत्रमा युरोपेली संघमा गैरकानूनी प्रवेश सम्भव छ भने धारणा सिर्जना गर्ने खोजिने हाइब्रिड खतराबारे चिन्ता व्यक्त गरिएको छ। यस्तो धारणा बनेमा थप मानिसलाई सीमा पार गर्ने प्रयास गर्ने प्रोत्साहन मिल्ने, साझा आप्रवासन नीतिप्रतिको विश्वास कमजोर हुने र त्यसको असर सबै सदस्य राष्ट्रमा पर्ने पत्रमा उल्लेख छ। नेदरल्याण्ड, फिनल्याण्ड र बेल्जियमका नेताहरूसहित 22 जनाले हस्ताक्षर गरेको उक्त पत्र युका अध्यक्ष एन्टोनियो कोस्टा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लियने र आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनलाई पठाइएको हो। आयरल्याण्डले अहिले युरोपेली संघको परिषदको अध्यक्ष गरिरहेको छ। भारतको दक्षिण पश्चिम राज्य महाराष्ट्रमा एक धेरै तले आवासीय भवन भत्किँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। बिहिबार राति मुम्बई नजिकैको भिवन्डी क्षेत्रमा भएको दुर्घटनामा अन्य धेरै व्यक्ति भग्नावशेषमा पुरिएको आशंका भरिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। दुर्घटनापछि रातभर उद्धार अभियान सञ्चालन गरिएको थियो। उद्धार टोलीले भग्नावशेष हटाएर फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। अधिकारीहरूका अनुसार भग्नावशेष मुनि धेरै केही व्यक्ति फँसिरहेको भन्ने बुझिएको थियो। भवन किन भत्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीले जनाएका छन्। अब खेलकुदको समाचार। नेपाली महिला कबड्डी टोलीले पनि विश्वौं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पयरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। टोलीले भारतको हरियाणा स्थित हाइब्रेन्ड इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 महिना प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिनेछ। असोज 2 गते टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद असोज 3 गतेदेखि शुरू हुनेछ। महिला टोलीमा मानमती विष्ट कप्तान, जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मीना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सृजना कुमारी थारू, नानुमाया पराजुली, विनिता पण्डित छेत्री र आसमा यादव रहेका छन्। खिममायाको भने 20 एसिया डेब्यू अन्तर्राष्ट्रिय प्रतियोगितामा हुनेछ। टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण 20 एसियाडमा सहभागी नहुने भएकी छन्। उनको स्थानमा कुन खेलाड़ीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झाले जानकारी दिनुभयो। मुख्य प्रशिक्षकमा प्रभति राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शरधारी रहेका छन्। महिला कबड्डीमा 8 राष्ट्रको सहभागिता रहनेछ। समूह बीमा रहेको नेपालले श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग खेल्नेछ। ताइपे गत संस्करणको उपविजेता छ। थाइल्याण्डमा ताइपे भारतसँग समग्रमा 1 अंकको अपर अन्तरले पराजित भएको थियो। समूह एमा इरान, जापान, बंगलादेश र भारत छन्। एसियाली खेलकुदमा महिला टोलीको दोस्रो सहभागिता हो। महिला टोलीले चीनमा हाङझोमा भएको 19 एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको थियो। त्यसबेला टोलीले ऐतिहासिक कास्य पदक जितेको थियो। हाङझाव एसियाडमा पदक जितेको मध्ये 6 खेलाड़ी अहिलेको टोलीमा छन्। मानमती, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जना पदक जितेका टोलीको सदस्य हुन्। हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेकी थिइन्। महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बीच खेलकुदमा कास्य जितेको थियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बुधबार एक कार्यक्रम बीच विदाई गरेका थिए। सदस्य सचिव मेहताले टोलीबाट पदकको धेरै आशा गरेको बताएका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको नुनिछापी रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रहनेछ। हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पारी भेगका हेरी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न। कोदी खेती विस्तारमा महानगरको जोड़। सड़क अवरूद्ध भएपछि आक्रोशित स्थानीयद्वारा अप्पर मोदी हाइड्रो पार्कको कार्यालयमा तालाबन्दी। पाकिस्तानको बोर्डपिक हिमालमा भीम पहिरोमा परि निर्मल पूर्जा सहित 10 जनाको मृत्यु। मदरल्याण्ड माविमा नमूना युएन सभा। 8 जिल्लाका 300 विद्यार्थी सहभागी। कांग्रेसको संस्थापन इतर समूहले साउने 30-31 राष्ट्रिय भेला गर्ने। राजनीतिक शक्ति र सत्ताका लागि मात्र नभई मानव सेवा र नागरिक सेवाको माध्यम भएको सभापति थापाको जिकिर। काकरभिट्टा नाकाबाट अलैंचिक निर्यातमा वृद्धि। 12 अर्ब 63 करोड़ बढ़ीको कारोबार। महिला कबड्डी टोलीले पनि एसियाली खेलकुदको तयारी भारतमै गर्ने। रेडियो सफलता तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबरसँग लाग्छ। हामी सफलताको पाइलामा सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9507-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र सी कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: मेरी आमै नि घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झाल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्को सँग बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नाप्तोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 9846059581,
20: 9116715475।
23: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का में गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न

जुन पदार्थद्वारा तपाईं बनिनु भएको छ 99% 99% जुन पदार्थबाट तपाईं बन्नु भएको छ त्यो के हो यसलाई अंग्रेजीमा नै भन्नुपर्छ अक्सिजन हो हाइड्रोजन हो नाइट्रोजन हो फास्फोरस हो कार्बन हो यी चीजबाट तपाईं बनिनु भएको छ जब मानिस जन्मन्छ यसको अर्थ यो होइन कतै अर्कै ठाउँबाट कुनै एउटा जहाज आउँछ पदार्थहरूको र त्यसबाट त्यो बच्चा जन्मन्छ होइन यी सारा पदार्थहरू पहिलेदेखि नै यहाँ उपलब्ध छन् यिनै पदार्थबाट भन्टा बन्छ यिनै पदार्थबाट तपाईँ बन्नुहुन्छ जब ती अविनाशी यसबाट टाढा हुन्छन् यो फेरि यही माटोमा मिल्नेछ र फेरि यही माटोमा मिसिएर थाहा छैन के गरी कसरी तपाईँ आउनुहुनेछ र यो संसारमा करोडौं अरबौं वर्षदेखि यस्तै भइरहेको छ 4.5 अरब वर्षदेखि यो पृथ्वी छ यो पृथ्वी केबाट बन्यो धुलोबाट जुन सबै थोक थियो धुलो धुलो धुलो धुलो त्यस पश्चात त्यो धुलो बिस्तारै बिस्तारै आउन सुरु भयो र जब आउन थाल्यो तब जसै जसै जसै त्यो थिचिँदै गयो गुरुत्व आकर्षण बन्यो त्यस पश्चात सारा धुलो एकत्रित हुन थाल्यो फेरि थिचिँदै गयो त्यसैबाट ढुङ्गा बनेका छन् त्यसैबाट सबथोक बनेका छन् र यो पृथ्वी स्थायी होइन यो स्थायी होइन सूर्य ठूलो हुँदै गइरहेको छ सूर्य बढ्दै गइरहेको छ यो यसकारण किनकि सूर्य टुक्रिनेछ यो वैज्ञानिक कुरा हो मानिसका आस्थाहरू छन् धारणाहरू छन् कि यस्तो हुँदैन सूर्य भगवान हुन् यो कसरी हुन सक्छ जहाँसम्म वैज्ञानिकहरूको कुरा छ यो भइरहेको छ तपाईँलाई सुन मनपर्छ सुन एकदमै मूल्यवान चीज किनकि त्यो धेरै छैन जब सूर्य टुक्रिन्छ तब गएर सुन निस्किन्छ अलिकति र कति पटक सूर्य टुक्रियो होला तब त्यहाँबाट सुन निस्किएर आयो जुन यो पृथ्वीमा खस्यो अब तपाईँलाई थाहा भयो नि यसका लागि यति तापक्रम चाहिन्छ र यति दबाव चाहिन्छ कि सुरुमा जुन सूर्य टुक्रिन्छ त्यस पश्चात उसले फेरि आफैलाई नष्ट गर्दछ फर्केर फेरि टुक्रिन्छ फेरि नष्ट हुन्छ र जति चोटि यो हुन्छ त्यति नै चोटि अझै चम्किलो बन्दछ र अनि मात्रै सुन निस्किन्छ र यो मानव शरीर यो त्यो भन्दा पनि दुर्लभ छ यो साँचो हो कि झुटो हो जसरी मानिस बसिरहेका छन् यो संसारमा तपाईँलाई लाग्छ उनीहरूले यो कुरालाई बुझ्छन् कि यो सत्य हो के भइरहेको छ आज एक्लै अर्कालाई मारिदिन्छ यदि दुर्लभ छ भने यसलाई कसले आफ्नो गोजीबाट सुन निकालेर फ्याँकिदिन्छ र तर मानिसमा विवेक छैन यसकारण म झुटो र साँचोको कुरा गरिरहेको छु कि विवेक छैन र चाहे संसारलाई विवेक होस् या नहोस् कुरा संसारको होइन कुरा तपाईँको हो दुनियाँ त एउटा नाम हो जसलाई कुनै मतलब छैन जसको कुनै अर्थ छैन यो दुनियाँ कसैले भनोस् म संसारलाई खुवाउँछु कसरी खुवाउनुहुन्छ यो दुनियाँलाई तपाईँको त मुख छ नि तपाईँले त खुवाउन सकिन्छ तर यो दुनियाँ कस्तो चरा हो र त्यसलाई कसरी खुवाउनुहुन्छ यो दुनियाँको नाममा मानिसले भुल्दछन् कि एउटा व्यक्ति के हो को हो तपाईँ हुनुहुन्छ र तपाईँ आफ्नो जीवनमा के बुझ्नुहुन्छ को हुनुहुन्छ तपाईँ

0: पानीको कुनै आकार हुँदैन, पानीको कुनै रूप हुँदैन, तर कहिले बादल देख्नु भएको छ? न पानीको कुनै रंग हुन्छ, न पानीको कुनै आकार छ, न हावाको कुनै रंग हुन्छ, न हावाको कुनै रूप छ। थाहा छ नि, बादल देख्नु भएको छ? बादल छोटो समयका लागि, पानी र हावा एउटै बन्दछ, र बन्दछ बादल, जसको आकार पनि हुन्छ र जसको रंग पनि हुन्छ, जसको रूप पनि छ जसको रंग पनि हुन्छ केही बेरका लागि, र त्यो निरन्तर बदलिरहन्छ, एकै खालको हुँदैन, निरन्तर रूपमा बदलिरहन्छ, बदलिरहन्छ, फेरिरहन्छ, बदलिरहन्छ। तपाईँ हो त्यो बादल, जसको न त रूप न रंग, र तपाईँ आउनु भएको छ त्यही दुईवटा चीज, जसको न रूप छ न रंग छ। ती दुवै मिलेपछि के भएको छ? रूप पनि छ, रंग पनि छ। अहिले तपाईँ हुनुहुन्छ बादल, र बादलले के गर्न सक्छ? एक थोपा पनि पानी, स्वच्छ पानी, बादलबाट स्वच्छ पानी नै पर्छ, सफा पानी। एक थोपा पानी भए पनि कतै कुनै एउटा बिउ वर्षौंदेखि पर्खिरहेको छ एक एक थोपालाई, र यो बादल थोरै समयका लागि हुन्छ, तर त्यसमा छ त्यो थोपा, र त्यो थोपा परोस् त त्यहाँ बिरुवा उम्रिन्छ, बिरुवा। आँपको रूख कहिले देख्नु भएको छ? आँपको रूख किन प्रसिद्ध छ? किनकि आँप फल्छ। तपाईँलाई आँप मनपर्छ, आँप खानुहुन्छ, तर महत्व आँपको होइन, आँपको रूखका लागि महत्व आँपको होइन, महत्व छ बिउको। किनकि तपाईँलाई थाहा छ, एउटा रूखले 100, 1000, 5000 आँप फलाउन सक्छ, हुनसक्छ त्यो भन्दा पनि धेरै होला, हुनसक्छ त्यो भन्दा थोरै होला, तर त्यो गन्न सकिन्छ कि एउटा रूखमा कति फल फल्छ। तर बिउका लागि अस्तित्व यस कारण छ किनकि त्यो बिउभित्र छन् अनगिन्ती रूखहरू, र ती अनगिन्ती रूखहरूमा सम्भावनाको कुरा गर्दैछु म। त्यो बिउलाई रोप्यो भने फेरि अर्को एउटा बिरुवा उम्रिन्छ, र त्यसबाट कति बिउहरू हुनेछन्, र ती बिउहरूबाट कति रूखहरू उम्रिन्छन्, फेरि त्यो रूखबाट कति बिउहरू हुनेछन्, फेरि त्यसको कति बिउहरू हुनेछन्, फेरि कति बिउहरू हुनेछन्, फेरि कति बिउहरू हुनेछन्। यो त त्यस्तै कुरा भयो जब बुद्धिचाल जसले बनाएको थियो नि, आठवटा यसरी, आठवटा यसरी, उसलाई सोध्यो के चाहिन्छ भने, मलाई धेरै चाहिँदैन, एउटा पहिलो कोठामा एक, केवल एक चामल, दोस्रोमा दुई, र तेस्रोमा चार, त्यस पश्चात 16, गुणा गरेर। राजाले भने, यो त एकदमै सजिलो कुरा हो, तर जब यस्तै गरेर गुणन गर्न थाले, गर्दा गर्दा गर्दा गर्दा अन्त्यमा पुर्याउनै सकेनन्। जति चामल चाहिएको थियो त्यत्रो ठूलो पृथ्वी नै छैन ती कोठाहरू भर्नका लागि। यो त यस्तै खाले कुरा भयो, अनगिन्ती, र हामी केवल रूख मात्र हेर्छौं, र त्यो बिउको के सम्भावना छ त्यसलाई हामी भुल्दछौ। बिउ सत्य हो, र जसले बिउमा राख्छ आस्था उसले आँप त पाउने नै छ, कसरी आँप पाउँदैन र? किनकि बिउ कहाँ छ, आँपको फलमै त भरिएको छ, उसले फल त पाउने नै छ। तर जसलाई बिउको पनि महत्व थाहा छ उसलाई कहिले पनि यस्तो समय आउनु पर्दैन कि उसको जीवनमा आँपै नपाइयोस्, सदैव भरिरहनेछ उसको लागि। तपाईँ पनि यस्तै बन्न सक्नुहुन्छ, तर तपाईँको कहाँ तपाईँको ध्यान हुनुपर्छ, कुन चीजबाट तपाईँ बाँधिनु भएको छ, तपाईँका लागि सत्य के हो, यदि सत्यलाई चिन्नुभयो भने त्यसलाई अपनाउनुहोस्, र असत्य के हो थाहा पाउनुभयो भने त्यसबाट टाढै रहनुहोस्, अनि मात्रै तपाईँको जीवनमा गएर केही परिवर्तन आउनेछ। मानिसहरू छन्, मैले ज्ञान पाएको छु, बस ज्ञान पाएर मात्र के हुन्छ र? भोकोलाई के चाहिन्छ? एकजना भोको छ, उसलाई साङ्लाले बाँधिदिउ ताकि उसले हात चलाउन नसकोस्, खुट्टा चलाउन नसकोस्, र ऊ भोकाएको छ, उसको अगाडि थाल राखिदिउ। बस हेर्नुहोस् न, यही तपाईँले सुन्नु भएको छ, तपाईँ पनि सुगा बन्नुभयो, तपाईँले यही सुन्नु भएको छ, भोकोलाई के चाहिन्छ? भोजन। त मैले सोधे त्यस्तै खालको कुरा, भोकोलाई के चाहिन्छ, र तपाईँले के भन्नुभयो? भोजन। होइन, भोकोलाई भोजन मात्र भएर हुँदैन, भोकोले त पर्छ भोजन खानु, होइन त? र प्यासेले के गर्नुपर्छ? पिउनु पर्छ। पानीको महत्व तब मात्र हुन्छ जब पिइन्छ, र यदि पिइएन भने पानीले के गर्ला? केही पनि गर्न सक्दैन। ज्ञान त लिनुभयो, ज्ञान लिएर के हुन्छ र के ठूलो कुरा भयो ज्ञान लिएर? केही होइन। जब मानिसलाई भनिन्छ यो हो ज्ञान, मानिसलाई अचम्म लाग्छ, यति सजिलो कुरा छ। तर यदि यसको अभ्यास भएन भने अनि के फाइदा हुन्छ? कुरा हो अभ्यासको, कुरा हो खानुको। यस्तो होइन कि बस पूरी सूरी बनाएर अगाडि राखिदियो र आफ्नो काम भयो, यसबाट केही पनि हुँदैन। त्यसकारण जबसम्म यो कुरा बुझिँदैन त मानिस लागिरहन्छ र आज संसारको जुन अवस्था छ यो यसै यसै कारणले भएको हो कि साँचो र झुटोको राम्रोसँग खिचडी बनिसकेको छ र यो जाँतो हो, यसमा सबै पिसिरहेका छन् तलदेखि माथिसम्म। बुद्धिमान भन्दा बुद्धिमान मानिस यसमा पिँधिरहेका छन्, अनपढ मानिस यसमा पिसिरहेका छन्, गरीब मानिस यसमा पिसिरहेका छन्, धनी मानिस यसमा पिसिरहेका छन्, सबै पिसिरहेका छन्। यदि कसैले मलाई सोधोस् कि गरीब र धनीमा के फरक छ, गरीब र धनीमा एउटा मात्र फरक छ, गरीब मानिस जब जाँतोमा पिसिन्छ उसलाई थाहा हुन्छ कि म पिसिरहेको छु, र धनी पिसियो भने उसले यही सोच्दछ कि म अहिले पिसिँदिन, पिसिन त ऊ पनि पिसिएकै छ, तर उसलाई घमण्ड छ। घमण्डले के गर्छ? मान्छेलाई अन्धो बनाइदिन्छ। जब कोही अन्धो बन्दछ, गरीबका लागि त के छ र? गरीबका लागि के छ? यदि उसको घरमा चोर आए पनि उसको के जानेछ? उसको ढुकढुकी किन धेरै बढ्छ र? लग तिमीले जे भेट्छौ, यदि भेट्यो भने पो के लग्ला र? यदि धनी छ भने उसलाई सदैव चिन्ता छ, कसरी नलगोस् नलगोस् नलगोस् नलगोस् नलगोस् नलगोस्। र यस्तै अवस्था सबै मानिसको छ। पिसिन त सबै पिसिरहेका छन्, यसमा कोही पनि बचेको छैन, तर कसैलाई थाहा छ र कसैलाई थाहा छैन। यो त प्रथा हो, यो त प्रथा हो। यो संसारमा यो जुन नेचर छ, यो जुन प्रकृति छ, यो त उसको प्रथा हो। यो भन्दा माथि कोही छैन। मानिसले भन्छन् कानून भन्दा माथि कोही छैन। हो, प्रकृति भन्दा माथि कोही छैन। सबै उसै भित्र नै पर्छन्, तर यो कुरालाई कसैले पनि बुझ्दैनन्। तपाईँको पनि आफ्नो प्रकृति छ, तपाईँलाई पनि एउटा प्यास लागेको छ, तपाईँलाई पनि एउटा भोक लागेको छ र सदैव लागिरहनेछ जबसम्म तपाईँ त्यसलाई सेवन गर्नुहुन्न। कतिपय मान्छेलाई यस्तो लाग्छ कि एकपटक हामीले खाएपछि फेरि खानु आवश्यकता पर्दैन। के वास्तवमा तपाईँ यस्तै चाहनुहुन्छ? वास्तवमा साँच्चै नै? नत्र भने एक दिन दाल, एक दिन करी, एक दिन भिन्डीको तरकारी, एक दिन तोरीको साग, यो कसरी हुन्छ? एकपटक खाएपछि त खाइयो, त्यस पश्चात त पूरै जिन्दगीभर मुखमा पानी आइरहन्छ। ओहो मैले त्यो खाएको भए, ओहो मैले त्यो खाएको भए, मैले त्यो खाएको भए। शान्तिको बारेमा पनि यस्तै हुन्छ। हर दिन, प्रत्येक दिन यसको चिन्तन गर्नुपर्छ। यसको चिन्ता तो सतनाम की और न चितवे दास, और जो चितवे नाम बिन सोई काल की फांस।
1: थप जानकारी का लागि premrawat.com अथवा timelesstoday विजिट गर्न सक्नुहुन्छ।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू?
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 98565 3394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
6: हेलो,
7: हजुर सन्जय, कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
9: वर्षौंदेखि देश विदेशका 5 स्टार होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
10: फोन नम्बर 061-587-915
12: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कति बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
12: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
14: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
12: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
14: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
12: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
14: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104
12: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
15: आयो है मासु ताजा ताजा मासु दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
1: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिपेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98116062983, 98562855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
9: होइन ए बुढा, बिहान बिहान कहाँ लाकाउ?
10: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जल गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 9 04 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
15: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
14: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
16: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला, फोन नम्बर 0161 571 430, 98 560 85 843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
17: दिदी, म त चितवन जान लागेको, यसो घरको रेखदेख गरिदिनु ल।
18: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ, बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हो नि।
17: नाइ दिदी, मलाई त केही पनि थाहा छैन।
16: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
19: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
20: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
21: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
22: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
6: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सामाजिक ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी पाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशापित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।
11: साउजी जुस पाउन।
12: ल लिनुस जुस।
11: छोरी एकैछिन सामान लिँदै गर है।
13: हस मामु। खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे। अङ्कल यो त डेट एक्सपायर भएको होइन र?
12: किन हुनु नि नानी, तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
13: के भयो छोरी? मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ।
11: खै खै हेर ल हो त रहेछ। तपाईँ हामीलाई हेप्नु भएको, राख्नुहोस् तपाईँको जुस। अबदेखि यस्तो म्याच सकिएको सामान कहिल्यै पनि नबेच्नु होला। बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ, म्याच सकिएका सामान बेच्नु जघन्य अपराध हो।
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
14: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
15: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
14: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौं।
15: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सृजना गरौं।
14: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
15: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
13: ओहो दाई, कति मान्छे कुचेको, सास फेर्न नि गाह्रो भइसक्यो।
16: के गर्नु त बहिनी, पैसा कमाउने पर्यो क्यारे, अलि मिलेर बस्नु न भइहाल्छ नि।
13: ल यो दाई पनि यसरी गाडीले फेक्नै नसक्ने गरी जोखिम मोलेर यात्रा गर्दा दुर्घटना पनि हुन सक्छ। त्यति मात्रै कहाँ हो र, सिट संख्या भन्दा बढी यात्रीहरू राख्दाखेरि कारवाहीमा पनि परिन्छ।
15: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
17: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
18: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
17: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
18: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
17: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
19: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज। ए दाई, एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोराछोरी?
20: छोरा स्कुल गएको छ, छोरी कहीँ बाख्रा चराउने त होली।
13: सावधान, छोराछोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौं।
19: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
21: होइन हामी हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
22: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर्छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
21: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
15: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4।

0: सार्वजनिक हितका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र रेडियो सफलता 103.4 मेगाहर्ज।
1: चमेली
2: किन राम, के भयो र तिमीलाई? हात्तीलाई आठो त
1: किन हुनु नि? त्यो पल्लो गाउँमा तिमी एउटी पुच्छी, त्यसको त 20 वर्षको केटासँग विवाह हुँदैछ रे नि।
2: ए हो र, त्यसो भए त हामी बाल बालिका भएर बाल विवाह रोक्न जाऊ न त।
3: सावधान, बाल विवाह गर्ने र गराउने दुवैलाई 6-6 महिना कैद र 1,00,000 सम्मको जरिवाना हुने कानूनी प्रावधान छ। त्यसैले तपाई हामी सबै सजग हौ। जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।

0: नीति निर्माण गर्न महिला पुरुष दुवैको अधिकार,
1: समानता र सामाजिक न्यायको लागि सबैको सरकार,
0: जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ जुम्लाको हिमा गाउँपालिकाले गरिरहेका गतिविधिहरूलाई हामी जोड्नेछौ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ हिमा गाउँपालिकाका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ लक्ष्मण बहादुर साई। उहाँसँगको कुराकानी लिएर आएका छौ। लक्ष्मणजी, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, पछिल्लो समयलाई हेर्ने हो भनेदेखि हिमा गाउँपालिकाको विकास निर्माणका कामहरू, समग्र अवस्थाको मूल्याङ्कन चाहिँ तपाईँ आफै नेतृत्व गरिराख्नु हुनाले कसरी गर्नुहुन्छ?
1: सुरुवातमा म जुम्ला जिल्ला, विशेष गरी नेपालको पश्चिम नेपाल र सुर्खेतदेखि 232 किलोमिटर माथि जुम्लाको सदरमुकाम खलङ्गा, खलङ्गाबाट 1 घण्टा 15 मिनटको दूरीमा हाम्रो हिमा गाउँपालिका छ। हिमा गाउँपालिका खास गरी राडा जाने मूल बाटोमा मेरो सानो गाउँ छ भन्ने गीत छ हजुरको, त्यो नाको भूभाग हाम्रो राहा जाने मूल सड़कमा चाहिँ जोडिन्छ। हाम्रो गाउँपालिकाको समग्र विकास प्रक्रियामा का सन्दर्भमा भन्नुभन्दा अगाडि तपाईँलाई यो तपाईँको रेडियो मार्फत म जुम्ला जिल्लाका सन्दर्भमा थोरै जोड्न चाहन्छु। जुम्ला जिल्ला साबिकको कर्णाली अञ्चलको अञ्चल सदरमुकामका रूपमा स्थापित थियो।

0: समग्रतामा नेपालको खसारेहरूको उद्गम स्थल जुम्ला नेपाली भाषाको राष्ट्रिय भाषाको पनि उत्पत्ति भएको ठाउँ हो। सिन्जा सिभिलाइजेसन नेपालका प्रमुख सभ्यताहरू मध्येको एउटा सिन्जा सभ्यता पनि जुम्लाबाट नेपालभरि चाहिँको हुन्छ र संसारभरि यो सिन्जा सभ्यता अत्यन्तै चाहिँको हुन्छ उत्कृष्ट सभ्यता मध्येको एउटा सभ्यता हो र संसारको सबैभन्दा उचाइमा फल्ने मासी धान पनि जुम्लामा फल्छ। गुरु चन्दनाथ भैरवनाथ र माता कनका सुन्दरीको पावन भूमि जुम्ला हो। जुम्ला जिल्ला आजका दिनमा एउटा चन्दनाथ नगरपालिका र 7 गाउँपालिकाका रूपमा अवस्थित छ। यसो हुँदै गर्दाखेरि जुम्लाबाट उत्तर पश्चिममा अवस्थित मेरो हिमा गाउँपालिका मैले 79 वैशाख 31 गतेको निर्वाचनमा नेपाली काँग्रेस पार्टीका तर्फबाट उम्मेद्वार हुँदै गर्दाखेरि मैले आम गाउँ बस्ती र टोलमा गएर हाम्रा घोषणापत्रहरू हाम्रा बाचापत्रहरू र दाजुभाइ दिदीबहिनीका बीचमा समग्र हिमा गाउँपालिकाको विकास प्रक्रियामा विकास निर्माणका लागि हामीले गरेका प्रतिबद्धताका सन्दर्भमा आज 4 थोरै बढी समय बित्दै गर्दाखेरि हामीले बोलेका वचनहरू हामीले गरेका घोषणापत्रहरू हामीले गरेका बाचापत्रहरू र जनतासँग चाहिँ हुन्छ हामीले बोलेका समग्र चाहिँ हुन्छ विकासका योजनाहरू सम्पन्न भए कि भएनन् भन्ने कुराको समीक्षा गर्ने बेला स्वाभाविक रूपमा आएको छ। त्यसो हुँदै गर्दाखेरि मैले तपाईँलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु हिमा गाउँपालिकामा हामीले मेरो मुख्य उद्देश्य थियो प्रत्येक घरमा एक घर एक धारा खानेपानीको पहुँचमा पुर्याउने। हाम्रो ठाउँतिर 2 घण्टा 1.5 घण्टा 3 घण्टा लगाएर खानेपानी टाढा टाढाबाट चाहिँ हुन्छ बोकेर ल्याउनु पर्ने विशेष गरी महिला दिदीबहिनीहरूले बढी दुःख गर्नुपर्ने गार्मीमा डोकोमा पानीले बोकेर ल्याउनु पर्ने स्थिति थियो। त्यो कुरालाई मैले नजिकबाट हेरेको थिएँ देखेको थिएँ भोगेको थिएँ। मेरो आँखामा सधैँभरि एउटा कुरा सधैँभरि मैले खेलाइरहेको थिएँ मनभित्र खेलाइरहेको थिएँ त्यो दिदीहरूको ती आमाहरूको ती बहिनीहरूको त्यो पीडादायक दृश्य देखेर म यदि जनप्रतिनिधि भएँ र म यो गाउँपालिकाको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेँ भने यो समस्याको समाधान गर्छु भन्ने मेरो लक्ष्य थियो। निर्वाचनको मुख्य एजेन्डा पनि मेरो त्यो थियो। त्यसो भएर आजका दिनसम्म पुग्दै गर्दाखेरि मेरो हिमा गाउँपालिकामा 2304 घरधुरी छ। त्यसमध्ये मैले 1668 घरमा एक घर एक धारा खानेपानी पुर्याएको छु। एक घर एक धारा खानेपानी र एक घर एक शौचालय पुर्याएको छु। यो वर्ष मात्रै हामीले 242 घरमा फेरि थप चाहिँ हुन्छ खानेपानी निर्माण गरेका छौँ। मलाई लाग्छ म जुम्ला मेरो पालिकामा पुग्ने बित्तिकै त्यो कार्यक्रम उद्घाटन हुन्छ। त्यसो हुँदाखेरि अहिलेको चालु बजेट जो हामीले अस्ति यो असारको 10 जो विनियोजन गर्यौं गाउँसभाबाट बजेट अधिवेशनबाट त्यसले गर्दाखेरि हिमा गाउँपालिकालाई हाम्रो नीति कार्यक्रम मार्फत हिमा गाउँपालिकालाई सफा पानी पानीको पहुँचयुक्त पालिका घोषणा गर्ने हाम्रो यो वर्ष कार्यक्रम छ। सम्भवतः यो कार्यक्रम हामी मङ्सिरको आसपासमा गर्छौं मङ्सिर महिनाको आसपासमा गर्छौं। त्यसो हुँदै गर्दाखेरि हिमा गाउँपालिकाको कुल घरधुरी संख्याको आजसम्मको हाम्रो प्रारम्भिक उसले सर्वेले के भन्छ भन्दा 95% चाहिँ भन्छ घरधुरीमा हाम्रो खानेपानीको पहुँच पुग्छ र बाँकी रहेको 5% पनि कसरी चाहिँ भन्छ हजुरको त्यो मर्मत मार्फत हुन्छ या पुनर्निर्माण गरेर हुन्छ या नयाँ निर्माण गरेर हुन्छ खानेपानीका धाराहरू त्यो पूरा गर्नुपर्छ भनेर निरन्तर रूपमा हामी एनजीओ आईएनजीओ विकास साझेदार लाइन एजेन्सी स्टेक होल्डरहरूसँग समन्वय गरिराखेका छौँ। पहिलो हाम्रो चुनावको एजेन्डा यो थियो। दोस्रो कुरा थियो मैले हाम्रै दिदीबहिनीहरू जो पहाडमा गाउँमा बस्तीमा सुत्केरी हुने अवस्थामा कहिलेकाहीँ ज्यान गुमाउनु पर्ने स्थिति थियो। म आफू निर्वाचित भइसकेपछि मेरो आफ्नै कान्छो भाइ गाडी एक्सिडेन्टमा गाडी दुर्घटनामा चाहिँ ज्यान गुमाएको पीडादायक घटना म र मेरो परिवार अत्यन्तै विक्षिप्त थियौं। त्यो बेला मलाई चाहिँ भन्छ घटनास्थलमा भएको एकजना असाबले भन्नुभयो कि कमसेकम 10 मात्रै अगाडि यदि त्यो दुर्घटना भएको ठाउँमा मेरो कान्छो भाइ दुर्घटना भएको ठाउँमा एम्बुलेन्स पुग्थ्यो भने मेरो भाइको ज्यान बस्न सक्थ्यो भन्ने कुरा उहाँले भन्दै गर्दाखेरि मलाई त्यो कुराले अत्यन्तै मन छोएको थियो। मैले गाउँमा देखेको थिएँ दिदीबहिनीहरू सुत्केरी हुँदै गर्दा पीडादायक अवस्थामा त्यहाँका स्वास्थ्य चौकीहरूले रेफर गर्दै गर्दाखेरि पहाडमा अत्यन्तै दुर्गम ठाउँमा एम्बुलेन्स नआउने कहिले गाडी नभेटिने र उनीहरूको ज्यान जाने स्थिति देखेको थिएँ। त्यही भएर चुनावको बेला मैले गरेको थिएँ सुत्केरी महिलाहरूका लागि, अपाङ्गका लागि र ज्येष्ठ नागरिकहरूका लागि र विपन्न परिवारहरूका लागि एम्बुलेन्स निशुल्क सेवा सञ्चालन गर्छु भनेर मैले निर्वाचनको घोषणा पत्रमा लेखेको थिएँ। पछि म निर्वाचित भइसकेपछि संयोगले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री आदरणीय जीवन बहादुर साई हुनुहुन्थ्यो, उहाँलाई मैले मेरो गाउँपालिकामा एउटा कार्यक्रम राखेर बोलाएँ र एउटा एम्बुलेन्स आवश्यक छ भनेर भने। सुरुवातमा हाम्रो गाउँपालिकामा म निर्वाचित भएर आउँदै गर्दा एउटा एम्बुलेन्स थियो, पछि कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीवन बहादुर साईको सहयोगमा हामीले एउटा एम्बुलेन्स प्राप्त गर्यौं। मैले भारतीय राजदूतावासबाट पनि दुईटा एम्बुलेन्स निशुल्क रूपमा हामीले कर्णाली प्रदेश सरकारबाट पनि हामीले निशुल्क एउटा एम्बुलेन्स लियौं र भारतीय राजदूतावासबाट पनि दुईटा एम्बुलेन्स हामीले निशुल्क लिएपछि हामीसँग चारवटा एम्बुलेन्स भयो। हाम्रो निर्वाचनका बेला हामीले गरेको प्रतिबद्धता अनुसार हामीले अपाङ्गहरूलाई, हामीले ज्येष्ठ नागरिकहरूलाई, सुत्केरी महिलाहरूलाई निशुल्क सेवा, सुत्केरीहरूलाई हामीले अहिले पनि एम्बुलेन्स सेवा सञ्चालन गरिराखेका छौं। यो मेरो घोषणा पत्रको दुई नम्बरमा थियो। तेस्रो कुरा थियो हाम्रो 74 सालमा निर्वाचित जनप्रतिनिधिज्यूहरूले यो हाम्रो गाउँपालिकाको प्रशासनिक भवनको जो केन्द्र हुन्छ त्यो टुङ्गाउन सकिराख्नु भएको थिएन। मैले निर्वाचनका बेला भनेको थिएँ तल हाम्रो गाउँपालिकाको बालुवा खोला भन्ने छ, बालुवा खोलादेखि आचार्य लिएको चोर खोला भन्ने छ त्यहाँसम्म, र पात्र खोलाको पाते हाल्नदेखि बड्कीको ओदी ढिकिदेऊसम्म यो हाम्रो जो भूगोल हो त्यसको दूरी, भौतिक दूरी, त्यहाँको जनसंख्याको मापन, त्यहाँका विकासका संरचना र सम्पूर्ण बुद्धिजीवीहरू, शिक्षकहरू, कर्मचारीहरू, त्यहाँका आम चाहिँ राजनीतिक दलका प्रमुखहरूसँगको समन्वयमा म सेन्टर तोप्छु भनेर भनेको थिएँ। म निर्वाचित भएको 1 महिना 16 दिनमा पहिलो गाउँसभाबाट मैले त्यो गाउँपालिकाको केन्द्र निर्धारण गरेँ, टुङ्ग्याएँ गाउँसभाबाट। लगभग सर्वसम्मत रूपमा नेपालको संविधानले 6 महिनाभित्र सामान्य बहुमतमा र 6 महिनाभन्दा बढी अवस्थामा 2/3 बहुमतमा भन्ने प्रचलन छ, लगभभग चाहिँ हुन्छ हजुरको 2/3 होइन सर्वसम्मतको आसपासमा चाहिँ हुन्छ मैले टुङ्ग्याएर आजका दिनमा त्यो प्रशासकीय भवनको निर्माण भइरहेको छ। संघीय सरकारबाट 6 करोड र हाम्रो गाउँपालिकाको 4 करोड गरेर 10 करोडमा त्यो हाम्रो प्रशासकीय भवन पनि निर्माण भइरहेको छ। तेस्रो बुदा त्यो थियो। चौथो बुदा खास गरी हामीले शिक्षामा यो समग्र चाहिँ भन्छ मानवहरूको उन्नति, प्रगति र समृद्धि र खास गरी विकाससँग चाहिँ भन्छ अग्रगतिमा जोड्नका लागि शैक्षिक रूपान्तरण आवश्यक छ भन्ने हाम्रो ठम्याइ थियो। निर्वाचनका बेलामा पनि मैले शिक्षालाई परिवर्तन गर्छु भन्ने सधैँभरि बोलिराखेकै थिएँ। हाम्रा सामुदायिक विद्यालयहरूलाई वान डोर सिस्टमबाट अगाडि बढाउने र उनीहरूको आवश्यकतालाई निर्देशमा चाहिँ भन्छ आवश्यकताको प्रथानीकरण गरेर कसरी शिक्षामा अहिलेको समय सुहाउँदो, युग सुहाउँदो टेक्नोलोजीका हिसाबले पनि यसलाई जोड्न सकिन्छ भनेर हामीले विभिन्न समयमा शिक्षाविदहरूसँग, अन्य चाहिँ भन्छ विकास साझेदारहरूसँग, हामीले जानेको बुझेको हाम्रो शाखा सबैलाई राखेर हामीले शिक्षालाई चाहिँ भन्छ उच्च प्राथमिकतामा चाहिँ भन्छ राख्यौं। म आएको पहिलो बजेटदेखि आजका दिनसम्म हिमा गाउँपालिकामा समानीकरण अनुदानको अथवा विकास बजेटको, जनताले बुझ्ने भाषामा विकास बजेटको 43.37% प्रत्येक वर्ष एउटा शाखा हाम्रोमा चाहिँ हुन्छ हजुरको 16 शाखा छन्, शिक्षा शाखा पनि एउटा शाखा हो, तर आजका दिनमा हामीले चाहिँ हुन्छ प्रत्येक वर्ष 43.37% बजेट, विकास बजेटको शिक्षा शाखालाई दिने गरेका छौँ। त्यसको एउटै उद्देश्य के हो भने गरीब, दुखी, किसान, पिछडेको वर्ग, क्षेत्र, लिङ्ग, जात जाति, भाषाभाषी जो छन्, गरिबीको रेखा बनिरहेका तमाम दाजुभाइ दिदीबहिनीका बच्चा बच्चीहरू सामुदायिक विद्यालयमा पढ्ने गर्छन्। जबसम्म हामी सामुदायिक विद्यालयको समग्र चाहिँ कहाउँछ शैक्षिक रूपान्तरण गर्दैनौँ तबसम्म खास गरी चाहिँ कहाउँछ विपन्न परिवारबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरूलाई न्याय हुँदैन भन्ने हाम्रो ठम्याइ हो। त्यसो भएर हामीले चाहिँ कहाउँछ हजुरको नेपालकै पहिलो पढाइ मेला गरौँ, निरन्तर रूपमा म आएको पहिलो वर्षबाट आजका दिनसम्म हामीले त्यो पढाइ मेला सञ्चालन गरिराखेकै छौँ। पढाइ मेलाको सन्दर्भमा तपाईँलाई थोरै भन्दाखेरि पढाइ मेला भनेको वर्षभरि हामीले शैक्षिक गतिविधि गर्छौँ त्यसलाई चाहिँ कहाउँछ हजुरको हिजोको परम्परागत चाहिँ कहाउँछ सिपहरूलाई, ज्ञानहरूलाई हस्तान्तरण र पुस्तान्तरण गर्ने कुरा पनि छ त्यहाँ, शैक्षिक सामग्रीहरू निर्माण गर्ने र त्यसको चाहिँ कहाउँछ हजुरको प्रदर्शनी गर्ने कुरा पनि, स्टल प्रदर्शनी गर्ने कुरा पनि छ। हामी 3 दिन शैक्षिक मेला लगाउँछौँ, नेपाल भोलिका चाहिँ गाउँछहरूको केही शैक्षिक चाहिँ गाउँछहरूको उत्कृष्ट काम गर्ने मान्छेहरूलाई पनि बोलाउँछौँ, शिक्षाविदहरूलाई बोलाउँछौँ, शिक्षा प्रेमीहरूलाई बोलाउँछौँ र हिमा गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक अनि गाउँपालिकाको सिंह परिवार हामी तीन दिनसम्म निरन्तर रूपमा त्यहाँ चाहिँ गाउँछहरूको प्याकेजमा कार्यक्रमहरू हुन्छन्। हामी चाहिँ त्यो समग्र विधामा चाहिँ प्रथम आउने विद्यालयलाई, सामुदायिक विद्यालयलाई समग्र विधाको जोडेर हामी गएको वर्ष मैले 10 लाख त्यो विद्यालयलाई पुरस्कार दिएको थिएँ। मलाई लाग्छ नेपालमा पुरस्कारको राशि 10 लाख भनेको त्यो सबैभन्दा ठुलो पैसा हो, पुरस्कारकै राशि 10 लाख भनेर हो। त्यसको एउटै उद्देश्य के थियो भने हामीले शिक्षामा भए गरेका उत्कृष्ट कामहरू, शिक्षामा भए गरेका चाहिँ कस्तो वर्षभरि भइराखेका चाहिँ कस्तो शैक्षिक सामग्री जे निर्माण भएका छन् एक आपसमा त्यसलाई चाहिँ कस्तो हजुरको प्रतिस्पर्धाको भावनाको पनि विकास गराउने, सामुदायिक विद्यालय विद्यालयका बीचमा पनि प्रतिस्पर्धाको भावना विकास गराउने, विद्यार्थी विद्यार्थीका बीचमा पनि चाहिँ कस्तो त्यो भावनाको विकास गर्ने र शिक्षकहरूका बीचमा पनि र अभिभावकहरूलाई पनि एउटा महसुस हुने गरी गाउँपालिकाले लार्ज स्केलमा चाहिँ भन्छ कार्यक्रमहरू शिक्षामा गरिराखेको छ भनेर त्यो किसिमको महसुस गराउने र समग्रतामा अभिभावक, शिक्षक, विद्यार्थी, गाउँपालिका सरकार सबै एउटै ठाउँमा चाहिँ भन्छ जम्मा भएर तीन दिनसम्म समग्र चाहिँ भन्छ सकारात्मक गतिविधिको पनि समीक्षा गर्ने, हाम्रा तर्फबाट र समग्र शिक्षामा भएका कमी कमजोरीलाई पनि आत्मआलोचना सहित समीक्षा गरेर नयाँ रूपान्तरण सहित फेरि हामीले एउटा घोषणा पत्र तयार गर्छौँ र अब यसरी जाने भनेर चाहिँ भन्छ।
1: जस्तैमा शिक्षामै जस्तै जहाँ सुविधा सम्पन्न ठाउँ हुन्छ त्यहाँ चाहिँ मानिसहरू आकर्षित हुने देखिन्छ, होइन? त्यहाँ अब जनसङ्ख्याको हिसाबले भनौँ, विद्यालयमा विद्यार्थी टिकाइ राख्न चाहिँ के कस्ता प्रयासहरू गर्नु भएको छ?
0: त्यही कुरा म हजुरलाई जोड्न लागिरहेको छु। खास गरी विद्यार्थीहरूलाई हामीले 100% बालबालिका विद्यालयमा भर्ना छन् भनेर अभियान चलाउने हाम्रो हिमा गाउँपालिका पहिलो गाउँपालिका हो नेपालको, र हाम्रो गाउँपालिकामा विद्यालय उमेर समूहका पढ्ने उमेर समूहका कुनै बालबालिका पनि विद्यालय बाहिर छैन। हामीले त्यो 100% बालबालिका विद्यालय भर्ना गरेका छन् भनेर हामीले घोषणा गरेका छौँ र त्यो कुरा हामीलाई के जानकारी छ भने विद्यालय भर्ना गर्ने कुरा मात्रै ठुलो कुरा होइन, विद्यालयमा गाउँबाट, बस्तीबाट, टोलबाट, घरबाट विद्यार्थीलाई विद्यालयसम्म झिकाउने कुरा त एउटा कुरा हो, ती झिकाएका विद्यार्थीलाई चाहिँ भन्छ सिकाउने कुरा छ यिनीहरूको। विद्यालय अहिलेको चाहिँ भन्छ समय सापेक्ष रूपमा हाम्रा चाहिँ भन्छ शैक्षिक गतिविधिहरू सञ्चालन गर्ने कुरा पनि महत्त्वपूर्ण कुरा छ, त्यसलाई सिकाउने कुरा, झिकाउने र सिकाउने कुरा मात्रै होइन ती विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने कुरा पनि जस्तै अहिलेको हजुरले भनेको जस्तो सुविधा सम्पन्न निजी विद्यालयहरूमा जाने, बसाइसराई गरेर सुविधा सम्पन्न चाहिँ भन्छ ठाउँमा सदरमुकाममा आउने, सुर्खेत जाने, सहरहरूमा आउने, त्यो कुरालाई पनि हामीले कसरी गुणस्तरीय शिक्षा चाहिँ भन्छ हजुरको प्रदान गर्न सक्छौँ र त्यसबाट खुसी भएर अभिभावक र विद्यार्थीले त्यो विद्यालयमा आफ्नो पठन पाठन प्रक्रिया जारी राख्न सकिन्छ, झिकाउने, सिकाउने र टिकाइराख्ने, यो तीनटा कुरा जो छ यो मात्रै महत्वपूर्ण होइन, फेरि त्यसलाई चाहिँ गर्दा झिकाउने, सिकाउने, टिकाउने र ती हामीले उत्पादन गरेका विद्यार्थीलाई नेपालको बजारमा वा विश्व बजारमा बिकाउने त्यो कुरा पनि महत्वपूर्ण छ र त्यो कुरासँग हामी जानकार छौँ। हामीले समग्रतामा शैक्षिक गतिविधिलाई मलाई लाग्छ हजुरको गएको वर्षको एसएनई परीक्षामा जुम्ला जिल्लामा सबैभन्दा प्रथम हुने पालिका मेरो हिमा गाउँपालिका हो, प्रथम पनि तृतीय पनि। हाम्रा दुईटा विद्यालय राधे मावि मोफला जुम्ला जिल्लामै प्रथम भएको थियो अनि भानुमावि पात्रखोला जुम्ला जिल्लामै तृतीय भएको थियो। त्यस हिसाबले शैक्षिक चाहिँ भन्छ गतिविधि र मापनका हिसाबले पनि हामी जुम्ला जिल्लामा हामी अब्बल छौँ भन्ने हाम्रो दावी हो। शिक्षा मात्रै होइन, शिक्षासँग जोडिएका चाहिँ भन्छ अतिरिक्त क्रियाकलापहरू, खेलकुदका कुरादेखि लिएर अन्य गतिविधिका सन्दर्भमा पनि जो अहिले राष्ट्रपति म आफू निर्वाचित भएर आइसकेपछि 4 वर्षको 4 वटा चाहिँ राष्ट्रपति रणनीतिक प्रतियोगिताहरू सञ्चालन भए, म पहिलो वर्ष आउँदै गर्दाखेरि म आएको 2 महिनामा त्यो राष्ट्रपति रणनीतिक प्रतियोगिता भयो, म आउँदा आउँदै मैले खेलाडीहरूलाई बोलाएर, प्रशिक्षकहरूलाई बोलाएर कसरी क्लोज क्याम्प सञ्चालन गर्न सकिन्छ, यो पढाइलाई सँगसँगै चाहिँ भन्छ हाम्रा अतिरिक्त गतिविधिहरूलाई पनि सँगै लिनु भने मात्रै विद्यार्थीको समग्र चाहिँ कस्तो विकास हुने हो होइन भन्दै गर्दाखेरि 2 वर्ष चाहिँ कस्तो हामी जुम्ला जिल्लाको राष्ट्रपति रणनीतिक प्रतियोगितामा 2 स्थान हासिल गऱ्यौँ, 2 वर्ष चाहिँ कस्तो हामी जुम्ला जिल्लाको फेरि राष्ट्रपति रणनीतिक प्रतियोगितामा 1 स्थान हासिल गऱ्यौँ। त्यसो हुँदाखेरि जुम्ला जिल्लाको 8 स्थानीय तहमा हामी 1 हुँदै गर्दाखेरि अतिरिक्त क्रियाकलापका हिसाबले पनि हामी अब्बल छौँ भन्ने हाम्रो दावी हो, त्यो त रिजल्टले देखाउने कुरा नै हो। त्यसै गरेर अस्तिमा पनि पृथ्वी जयन्तीमा नेपाली सेनाको देवीदत्त गौडले जिल्ला स्तरीय एउटा हाजिर जवाब प्रतियोगिता सञ्चालन गरेको थियो, त्यो हाजिर जवाब प्रतियोगितामा

0: दिनको एक महिनाको म प्रत्येक सामुदायिक विद्यालयमा आफै अनुगमन गर्छु। मलाई लाग्छ हिमा गाउँपालिकाको एउटा दुईटा विद्यालय बाहे प्रत्येक विद्यालयमा खानेपानी छ, प्रत्येक विद्यालयमा अपाङ्ग मैत्री बाल मैत्री शौचालयहरू छन्, प्रत्येक विद्यालयमा चाहिँ वंशहरूको सुविधा सम्पन्न चाहिँ वंशहरूको भवनहरू विद्यालय भवनहरू छन्, घेरबार छ, त्यो चाहिँ गाउँ सबै मैले चार वर्षको अवधिमा गरेको हुँ। कहिलेकाहीँ तपाईँले गएर चाहिँ गाउँछ भाडा जाने सन्दर्भमा जुम्ला जाने सन्दर्भमा हेर्न पनि सक्नुहुन्छ, देख्न पनि सक्नुहुन्छ। त्यसैले बडा गौरवका साथ म के भन्न चाहन्छु तपाईँको यो रेडियो मार्फत शिक्षामा मलाई लाग्छ नेपालको उत्कृष्ट गर्ने गाउँपालिका सबैभन्दा बढी लगानी गर्ने गाउँपालिकामा एउटा गाउँपालिका मेरो पनि हो।
1: हजुर हजुर, जस्तै यहाँले भन्नुभयो शिक्षा र खानेपानीका प्रसङ्गहरू भए, त्यो सँगसँगै सडक विद्युत सञ्चार सेवाको अवस्था चाहिँ कस्तो छ?
0: भौगोलिक दृष्टिकोणले चाहिँ भन्छ भूगोलका हिसाबले जुम्ला तुलनात्मक रूपमा हिमाली जिल्ला र पहाडी जिल्लाका हिसाबले जुम्ला अलिकति सुगम जिल्ला पनि हो। तथापि तपाईँले यो सुन्दर कास्की पोखराको चाहिँ भन्छ यो मनोरम दृश्यबाट हेर्नुभयो भने जुम्ला अत्यन्तै विकट पनि हो, होइन? तपाईँले मुगुलाई हेर्नुभयो, कालीकोटलाई हेर्नुभयो, डोल्पालाई हेर्नुभयो, हुम्लालाई हेर्नुभयो भने जुम्ला सुगम जस्तो देखिन्छ। तर यहाँ चाहिँ भन्छ तराईका जिल्लाहरू कास्की चाहिँ भन्छ काठमाडौँबाट हेर्नुभयो भने अत्यन्तै बिगड छ। त्यस हिसाबले स्वाभाविक हिसाबले केही चाहिँ भन्छ हजुरको विकासका आयामहरू सुविधा सम्पन्न ठाउँको जस्तो सजिलै प्राप्त हुने कुरा त गाह्रो नै छ। आजका दिनमा संचारका हिसाबले हाम्रो सम्पूर्ण पालिकाका गाउँ बस्ती टोलहरूमा फोन इन्टरनेटको 4G सेवा छ। त्यसलाई हिजोको दिन हेर्दै गर्दा आज हामी पर्याप्त छ भन्ने मान्छौँ हिजोको दिन हेर्दै गर्दाखेरि, तर तुलनात्मक रूपमा फेरि आजको समयमा आजको युवाले आजको चाहिँ हजुरको समयले माग गरेको जस्तो पर्याप्त फेरि छैन। हामी त्यसका लागि सङ्घीय सरकारसँग प्रदेश सरकारसँग अन्य चाहिँ हुन्छ सरकारवाला निकायसँग निरन्तर संवाद गरिराखेका छौँ। त्यसका लागि अब बिजुलीका हिसाबले आजका दिनमा हाम्रा सम्पूर्ण गाउँ बस्तीहरूमा बिजुलीको सुविधा छ, तर त्यसलाई पनि चाहिँ भन्छ व्यवस्थित गर्ने कुरा, त्यसलाई पनि अझ व्यवस्थित गर्ने कुरामा हाम्रा तर्फबाट पहलहरू भइराखेकै छन्। अन्य सरकारवाला निकायसँग पनि हामी सरकार समन्वय गरिराखेकै छौँ। यो सडकको जो कुरा गर्नुभयो, हामी चाहिँ भन्छ मैले अघि पनि सुरुवातमा भने हाम्रो गाउँपालिकाको 19 किलोमिटर हारा जाने मूल बाटोमा मूल सडकमा पर्छ, र त्यस हिसाबले चाहिँ भन्छ हाम्रो गाउँपालिकाको 6 नम्बर वडा 7 नम्बर वडा 5 नम्बर वडा 4 नम्बर वडा र 1 नम्बर वडा 1 नम्बर वडा हजुरको 2 नम्बर वडा पनि त्यो मूल सडकले नै जोड्छ, मूल सडकले नै जोड्छ, हाइवेले नै जोड्छ। हाम्रो सडकसँग नजोडिएको वडा एउटा 3 नम्बर वडा छ, एउटा 2 नम्बर वडा छ। ती गाउँहरूमा बस्तीहरूमा जानका लागि ग्रामीण सडकहरू छन्, ग्रामीण सडकहरू कृषि सडकहरू छन्। त्यसको जिम्मा फेरि प्रदेश सरकारले लिएको छ, कहीँ हामीले पनि लिएका छौँ, कहीँ पालिकाका तर्फबाट पनि हामीले आफूले निर्माण गर्ने कुरा छ। अब आम रूपमा चाहिँ भन्छ हजुरको कहिले एउटा बागबजारदेखि धाँचो गाउँ सिन्तले कोडो हुँदै बुवसम्म आउने एउटा सडक छ, त्यसमा सुरुको वर्षमा आउँदै गर्दा प्रदेश सरकारबाट 50 लाख रुपियाँ आएको थियो, सङ्घीय सरकारबाट 50 लाख आएको थियो, त्यो निर्माण भयो। दोस्रो वर्ष आएपछि चाहिँ भन्छ यो अघिल्लो वर्ष प्रदेश सरकारबाट समपूरकबाट 1 करोड 19 लाख आएको थियो, हामीले गाउँपालिकाबाट म्याचिङ फन्डमा 1 करोड 19 लाख राखेर 2 करोड 38 लाखको काम भएको थियो, त्यो राम्रै भइराखेको छ। एउटा 3 नम्बर वडालाई जोड्ने चाहिँ भन्छ सडकमा 2 पुल बनाउनु पर्ने थियो, हाम्रो बडो संयोगका साथ हाम्रो प्रदेशबाट निर्वाचित मान्ने टेकराज बसाई र मेरो मैले आफैले निरन्तर रूपमा लागेर 2 ठूला ठूला चाहिँ भन्छ एउटा 8 करोडको एउटा 6 करोडको 2 चाहिँ भन्छ पक्की पुलहरू बन्दैछन्, त्यसले चाहिँ भन्छ 3 नम्बर वडालाई चाहिँ भन्छ जोड्छ, र चाहिँ भन्छ हजुरको एउटा 1 नम्बरदेखि 2 नम्बर हुँदै कालीकोट बाजुरा बोजाङसम्म जोड्ने एउटा सडक छ जसले 2 नम्बर वडाको सम्पूर्ण बस्तीहरूलाई जोड्छ, त्यसमा पनि प्रदेश सरकारको तर्फबाट पैसा गएको छ। समग्रतामा हाम्रा सडकहरू सुविधा सम्पन्न छैनन् ग्रामीण सडकहरू, तर त्यहाँको भूगोललाई हेर्दाखेरि काम चलाउ टाइपको छन् जसले चाहिँ हाम्रा सम्पूर्ण गाउँ बस्ती र एउटा 2 गाउँ बाहेक सबै ठाउँमा चाहिँ भन्छ गाडी एम्बुलेन्स पुग्छ, मोटरसाइकलहरू गाडीहरू साना गाडीहरू पुग्छन् सबै ठाउँमा। त्यसो भएर सडक सञ्जालका हिसाबले पनि हाम्रो गाउँपालिका सबै गाउँ बस्ती टोलसँग जोडिएको छ। विद्युत चाहिँ भन्छ हजुरको का हिसाबले पनि सबै ठाउँ बस्तीहरूमा हाम्रो अवस्था राम्रो छ, सञ्चारका हिसाबले पनि सबै ठाउँमा अहिले फोन नेट सबै लागिराखेकै छ, चलिरहेको छ।

0: छ। हाम्रोमा खास गरी अहिले हामीले बढी प्राथमिकतामा दिनुपर्ने र राज्यले चाहिँ भन्छ अलिकति अवहेलना गरेको कुरा तपाईँको रेडियो मार्फत मैले भन्दै गर्दा, नेपाल कृषि प्रधान देश पनि हो, जुम्लामा चाहिँ भन्छ हजुरको किसानहरूको अवस्था अलिकति दर्दनाक अवस्था छ, गाउँपालिकाको अवस्था माथि सरकारले सँगै सरकारको मानसिकता के छ भने हिजोबाट केन्द्रीकृत राज्य सत्ता जसरी चल्या छ लामो समयसम्म यसरी सरकार चल्या हुनाले त्यो ब्युरोक्रेटहरूको केही पुराना राजनीतिक दलहरूको मानसिकता पनि त्यही दर्जामा छ हजुरको। त्यसो भएर सरकारले चाहिँ हुन्छ लार्ज स्केलमा चाहिँ हुन्छ कृषिमा लगानी गर्ने कुरा, जस्तै जुम्लामा स्याउ उत्पादन, स्याउ ओखर नास्पति होइन त्यसको उत्पादन गर्ने, जस्तै मनाङ मुस्ताङ जुम्ला हुम्ला मुगु जसको जहाँ स्याउ धेरै उत्पादन हुन्छ त्यसमा बढी स्याउमा लगानी गर्नुपर्ने थियो। त बडो दुःखका साथ भन्नुपर्छ जुम्लामा चाहिँ भन्छ सङ्घीय सरकारले स्याउमा धेरै ठुलो लगानी गरेको जस्तो देखिन्न। त पालिकाले चाहिँ भन्छ हामीले गर्ने भनेको सानो स्केलमा चाहिँ भन्छ सहयोग किसानहरूलाई गर्ने, हामीले केही औषधि उपचारका सामान वितरण गर्ने, केही चाहिँ भन्छ कृषि सामग्रीहरू वितरण गर्ने, केही हामीले प्राविधिकहरू चाहिँ भन्छ हजुरको कृषि प्राविधिकहरू उहाँहरूलाई उपलब्ध गराउने, हामीले कहिलेकाहीँ बोलाएर उहाँहरूलाई जनचेतना सचेतना टाइपका चाहिँ भन्छ कृषिसँग जोडिएका केही तालिमहरू दिने स्थानीय सरकारले गर्न सक्ने त्यही हो। अलिक ठुलो चाहिँ भन्छ काम अथवा ठुलो सहयोग स्थानीय सरकारका तर्फबाट गर्नका लागि हामीसँग पर्याप्त बजेट हुँदैन। यसो भएर किसानका क्षेत्रमा हामीले जस्तै सिँचाइका कुराहरूदेखि लिएर किसानहरूलाई प्रत्यक्ष लाभ हुने प्रकृतिका चाहिँ भन्छ आयोजना त सानसाना टुक्रो योजनाहरू योजना त हामीले गरिराखेकै छौँ, तर त्यसलाई चाहिँ भन्छ आम रूपमा किसानहरूलाई चाहिँ भन्छ फाइदा हुने वा प्याकेजमा चाहिँ भन्छ किसानहरूलाई ठूलो चाहिँ भन्छ उत्पादनका लागि ठूलो बजार बिक्री वितरणका लागि अथवा चाहिँ भन्छ हजुरको त्यसलाई व्यावसायिक हिसाबले चाहिँ भन्छ अगाडि बढाउनका लागि ती ठूला कार्यक्रमहरू भएको जस्तो देखिन्न। मैले बारम्बार रूपमा सङ्घीय सरकारसँग म गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्ष पनि भएका नाताले सरकारसँग ठूला चाहिँ भन्छ मन्त्रालयसँग समितिका बैठकहरूमा मैले पाएका चाहिँ भन्छ राष्ट्रिय स्तरका मञ्चहरूमा यी विषयवस्तुहरूलाई बडो जोरदारका साथ उठाइराखेको छु। मलाई लाग्छ हजुरको जुम्ला भौगोलिक विकटताका दृष्टिबाट टाढा भए पनि यदि हामीले जुम्लालाई स्याउ सुपर जोनका रूपमा वा चाहिँ हुन्छ हजुरको ओखर नास्पतिका हिसाबले वा मासी धान चाहिँ हुन्छ हजुरको अलिक ठूलो स्केलमा चाहिँ हुन्छ हजुरको अन्तर्राष्ट्रिय चाहिँ हुन्छ बजारमा पुर्याउने हिसाबले पनि हामीले सङ्घीय सरकारले त्यो किसिमको चाहिँ हुन्छ प्रावधान गरेर कृषकहरूलाई अनुदान दिने, कृषकहरूलाई चाहिँ हुन्छ हजुरको ऋणको सस्तो ब्याजमा ऋणको व्यवस्था गर्ने वा चाहिँ हुन्छ सङ्घीय सरकारले सामूहिक कृषि खेती चक्लाबन्दीमा सामूहिक कृषि खेतीको धारणा ल्याएर सरकारका तर्फबाट यति लगानी गर्ने हाम्रा तर्फबाट यसरी जाने भनेर गर्यो भने मलाई लाग्छ जुम्लाका किसानहरूले अन्य कुनै पनि किसिमको दुःख गर्नु पर्दैन। अत्यन्तै राम्रो उत्पादन छ, अत्यन्तै राम्रो उत्पादन छ। त्यसलाई चाहिँ भन्छ हजुरको हामीले सुर्खेतदेखि जुम्लाको चाहिँ भन्छ बाटो टुल्यानको चाहिँ भन्छ सुविधा सम्पन्न बनायौं, जो किसानहरूले उत्पादन गरेको वस्तुलाई चाहिँ भन्छ बजारसम्म पुर्याउनका लागि सड़कको चाहिँ भन्छ राम्रो व्यवस्था गरिदियो सरकारले र किसानहरूलाई चाहिँ भन्छ अलिकति सुविधा दियो भने मलाई लाग्छ जुम्लाका किसानहरूको इच्छा आकांक्षा पूरा हुन्छ। त्यसो भएर चाहिँ हुन्छ तपाईँको रेडियो मार्फत म सङ्घीय सरकार सरकारवाला निकाय अन्य विकास साझेदारहरूलाई पनि जुम्लामा स्याउ ओखर सिमी मासी चामल अरू कोदो होइन यो चिनो कागनो को लसुन आलु यसको चाहिँ राम्रो सम्भावना छ। जुम्ला अर्ग्यानिक जिल्ला पनि हो होइन, हामीले त्यहाँ उत्पादन भएका चाहिँ किसानका चाहिँ भन्छ उत्पादनहरूलाई नेपालको बजारमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा पनि त्यसलाई ब्रान्डिङ गरेर बेच्न सक्छौ, त्यसले समग्र देशको चाहिँ भन्छ हजुरको आर्थिक रूपान्तरणमा पनि एउटा इटा थप्छ, जुम्लाका किसानहरूको पनि मनोकांक्षा पूरा हुन्छ। त्यसो भएर यसमा सबैले ध्यान दिनेका लागि विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।
1: यो एकदमै सम्भावना भएर पनि गर्न नसकेको काम हजुर, त्यहाँ यति धेरै कामहरू गर्नको लागि चुनौती चाहिँ के छ? मुख्य चुनौती के छ?
0: पहिलो सबभन्दा अप्ठ्यारो कुरा भनेको भौगोलिक विकटता। हाम्रो चाहिँ भन्छ हजुरको एउटा जुम्ला र मुगुलाई जोड्ने एउटै राजमार्ग सुर्खेतदेखि जुम्ला नाकमादेखि मुगुसम्म एउटै राजमार्ग जसको अर्को विकल्प छैन र त्यो बाटो चाहिँ भन्छ हाम्रा जुम्लाका कालीकोटका मुगुका मान्छेहरूले कडाली राजमार्ग होइन मृत्यु मार्ग का रूप में नामकरण कर गाड़ी दुर्घटना प्रत्येक 15 दिन में भैराखने 20 दिन में भैराखने हफ्ता हफ्ता में भैराखने मृत्यु धेरै हुने त्यो बाटो कर्णाली को लाइफलाइन संघीय सरकार ने संघीय सरकार मातहत में यह सड़क तत्काल भोलि आवश्यकता का आधार में फोर लेन को करने कुरा तर आज का दिन में टू लेन को अलि राम्रोसँग ध्यान दिएर सरकारले बनाइदियो भने पहिलो आवश्यकता भनेको त्यो छ र चुनौती पनि त्यही छ एउटा कुरा दोस्रो कुरा चाहिँ भन्छ हजुरको जुम्ला प्रदेश राजधानीबाट र संघीय राजधानीबाट पनि भूगोलका दृष्टिबाट अलिक टाढा छ टाढा छ त्यसो भएर विकासका हिसाबले मैले बारम्बार भन्दै आएको कुरा के हो भने काठमाडौँ महानगरपालिकालाई यो चाहिँ भन्छ यो हाम्रो वित्त आयोगले गर्ने सिफारिस छ नि राज्यका आँखाबाट हेर्ने अर्थ मन्त्रालयमा बसेर चाहिँ भन्छ हजुरको बजेट विनियोजन गर्ने आदरणीय महानुभावलाई म भन्छु प्रधानमन्त्री कार्यालयमा बसेर वा बालुवाटारबाट चाहिँ भन्छ बजेट विनियोजन गर्ने आदरणीय प्रधानमन्त्रीहरूलाई विनम्रतापूर्वक म के भन्न चाहन्छु भने संहिताको सबभन्दा दुर्लभ कुरा के हो भने काठमाडौँ महानगरलाई पनि एउटा स्थानीय सरकार भन्ने अनि जुम्लाको चाहिँ भन्छ विकट चाहिँ भन्छ हिमा गाउँपालिकालाई वा हुम्लाको चाहिँ भन्छ अदाञ्चली गाउँपालिकालाई वा मनाङको चाहिँ भन्छ कुनै एउटा गाउँपालिकालाई मधेसको एउटा कुनै पालिकालाई एउटै डालोमा राखेर हामीले समपूरक हामीले चाहिँ सशस्त्रको बजेट हामीले समानीकरण अनुदान हामीले चाहिँ विशेष अनुदान दिन थाल्यौं भने अनि चाहिँ भन्छ हजुरको त्यो पिछडिएको चाहिँ भूगोल मधेस वा कर्णाली वा अन्य कुनै गाउँपालिका त्यो चाहिँ भन्छ हाम्रो चाहिँ यो दिगो विकासको लक्ष्य प्राप्ति गर्ने कुरा जो छ हाम्रो सन् 2030 हामीले त्यो गरिसक्नुपर्ने छ त्यो कसरी हुन सक्छ कसरी न्याय हुन्छ न्यायको सिद्धान्तमा आधारित भएर विकास निर्माण गर्ने कुरा वा बजेट वितरण गर्ने कुरासँग त त्यो मेल खाएन नि त होइन काठमाडौँ महानगरलाई र जुम्लाको हिमा गाउँपालिकालाई एउटै डालोमा राखेर हामीले बजेट वितरण गर्छौँ भने कसरी समानता हुन सक्छ
1: तपाईँ आफै गाउँपालिका महासंघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ती मञ्चहरूमा यी कुरा उठाउन
0: मैले बारम्बार रूपमा हामीले समग्र स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारका बीचमा हाम्रा केही एकल अधिकारहरू छन् केही हाम्रा चाहिँ भन्छ साझा अधिकारहरू छन् होइन हाम्रो चाहिँ तीनटै सरकार संविधानले के कुरा भन्यो भन्दाखेरि तीनटा सरकार संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार यसका बीचमा सहमति सहकार्य र सह अस्तित्व भन्यो तीनटै सरकारका बीचमा चाहिँ हुन्छ हजुरको सह अस्तित्वका साथ अगाडि बढ्नुपर्छ भन्ने तर कार्यान्वयनमा के देखियो भन्दाखेरि हाम्रा मुख्य संहिताका आधार स्तम्भहरू भनेको प्रशासनिक संहिता वित्तीय संहिता र राजनीतिक संहिता राजनीतिक संहिता आज तपाईँले तल गाउँसम्म सरर गएको जस्तो देखियो सरर गएको जस्तो देखियो आम जनतालाई आम राजनीतिक कर्मीहरूलाई वा हाम्रा चाहिँ हुन्छ प्रमुख पार्टीहरूले राजनीतिक संहितालाई बडो सहज तरिकाले तल गाउँसम्म लिएको देखियो त प्रशासनिक संहिता आजका दिनमा पनि मैले अघि तपाईँलाई भने चाहिँ भन्छ आजका दिनमा पनि ब्युरोक्रेटहरू जो सिन्धुदुर्गमा बस्ने चाहिँ भन्छ जो माथिल्लो लेभलका चाहिँ भन्छ कर्मचारी छ कर्मचारी तन्त्र भन्छु म त्यो तन्त्रमा आज पनि केन्द्रीकृत राज्य सत्ताको मानसिकता चाहिँ भन्छ आजका दिनमा पनि छ उहाँहरूको मानसिकता के छ भने यो तल प्रदेश र प्रदेश भनेको यो गाउँपालिका भनेको त माथि संघीय सरकार भनेको दाई जस्तो दिने जस्तो हामी तल चाहिँ प्रदेश सरकार र स्थानीय सरकार भनेर माग्ने जस्तो कि भाइ जस्तो हेलो भाइ हेलो भनेर
1: अलिक
0: जस्तो लाउन भनिराख्नुपर्ने चाकरी गरिराख्नुपर्ने नमस्ते गरिराख्नुपर्ने लाउन हजुर भनेर टाइम टाइममा हामीले चाहिँ गरिराख्नुपर्ने एक्सिसका आधारमा वा भेटघाटका आधारमा वा चाहिँ भन्छ अन्य चाहिँ भन्छ प्रभाव र दबावका आधारमा मात्रै चाहिँ भन्छ कुनै सन्तुलित ढङ्गले चाहिँ बजेट वितरण नहुने जो स्थिति छ हामीले बारम्बार भन्यौँ हामीले वित्तीय संहिता चाहिँ भन्छ तलसम्म सरर जान सकेन वित्तीय संहिता जो हामीले तिनटै सरकार संविधानले भन्दाखेरि सह अस्तित्वका साथ चल्ने भन्यो सहमति सहकार्य र सह अस्तित्वका साथ चल्ने भन्यो तर हाम्रो मानसिकता हिजोबाटै चलेको हुनाले गाउँपालिकालाई नगरपालिकालाई हिजोको गाविस जस्तो गाविसको जस्तो दृष्टिबाट हेर्ने तपाईँहरूले हामीले पैसा दिएको छ भने चलाउन भनेर भने आन्तरिक स्रोत चाहिँ भन्छ हजुरको करको दायरालाई फराकिलो गर्नु आन्तरिक स्रोत चाहिँ भन्छ तपाईँले बढाउनुहोस् न भने कसरी बढाउने त आन्तरिक स्रोत आजका दिनमा हेर्नुहुन्छ भने जनतालाई प्रत्येकको हातमा चाहिँ भन्छ स्मार्ट मोबाइल छ प्रत्येक जनता चाहिँ भन्छ आज तपाईँलाई सिफारिसको 100 रुपियाँ लगायो भने आज तपाईँ एकजनाले आएर भिडियो गर्छ हाम्रो स्थानीय सरकारले सेवा प्रवाहका नाममा चाहिँ भन्छ एउटा सिफारिसको 100 रुपियाँ लिनुहुन्छ एउटा बाख्रा चाहिँ पालन गरिरहेको छ दुईटा बाख्रा छ त्यसमा कर लाउने कुरा भएन एउटा चिया पसल गरेको छ 10 वटा चियाका गिलास छन् एउटा कितली छ हजुरको सानो दुई प्याकेट चाहिँ भन्छ बिस्कुट छ त्यसलाई कर लाउने कुरा भएन ठुलो उद्योग छैन ठुलो व्यापार छैन ठुलो कम्पनीहरू छैनन् ठुला व्यवसाय चाहिँ भन्छ फार्महरू छैनन् ठुला होटेल छैनन् कसरी कर लगाउने कसरी आन्तरिक जस्तै मैले भने हाम्रा पहाडी चाहिँ गाउँको भूगोलहरूमा स्थानीय सरकार यति ठुलो दबावमा छ त्यस सम्पूर्ण कुरा स्थानीय सरकार भनेको त कस्तो हो भने हजुरको जनताको सबभन्दा नजिकको सरकार जनताको घर दैलोको सरकार सानसाना समस्या श्रीमान श्रीमतीका बीचमा झगडा भयो भने स्थानीय सरकार काममा आइपुग्छ कुनो पदालोमा केही झगडा भयो भने स्थानीय सरकारकोमा आइपुग्छन् एउटा गाउँ र एउटा गाउँमा झगडा भयो भने हामी कहाँ आइपुग्छौँ आइपुग्छन् नि हजुरको सानो समस्या भयो भने हजुरको यो हामी कहाँ आइपुग्छन् त्यसो भए जनताका आँखाबाट हेर्दै गर्दाखेरि जनताले नामाङ्कन गरेको कुरा के हो भने स्थानीय सरकार भनेको भेटिने सरकार प्रदेश सरकार भनेको देखिने सरकार अनि संघीय सरकार भनेको सुनिने सरकार रेडियोमा टेलिभिजनमा सुनिने मात्रै हजुरको त्यसो भएर मैले तपाईँलाई जोड्न खोजेको कुरा के हो भने संघीय सरकारबाट यो हाम्रा चाहिँ भनौँ संहिताका जे आधार स्तम्भहरू छन् त्यसलाई कमजोर गर्ने वित्तीय संहिता तलसम्म सरेर जान सकेन प्रशासनिक संहिता आजका दिनमा हेरौँ हामीले बारम्बार भन्दै आएको कुरा के हो भने एउटा गाउँपालिकाको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकारी त्यो गाउँपालिकाकै स्थानीय मान्छे वा स्थानीय सरकारले चाहिँ गाउँहरूको निर्णय गरेको मान्छे आज पनि स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकारी मुख्य मान्छे को छ संघीय सरकारले पठाइदिन्छ आज पनि संघीय सरकारले 753 स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाटै पठाइदिन्छ त्यो पढ्दाखेरि के हुन्छ भने टक्क त्यो टुरिस्ट जस्तो प्रमुख प्रशासकीय अधिकृत जान्छन् फेरि सम्बोलित रूपमा धेरै हाम्रा प्रमुख प्रशासकीय अधिकृत पनि हुनुहुन्छ मेरो पालिकामा त मैले 4 वर्षसम्म एउटै प्रमुख प्रशासकीय अधिकृतसँग काम गरेँ त्यो सम्बोलित रूपमा कुनै कुनै ठाउँमा हो कुनै कुनै ठाउँमा कस्तो छ भने 15 दिनमा 1 महिनामा चाहिँ भन्छ हजुरको प्रमुख प्रशासकीय अधिकृत चयन भएको छ त्यो गाउँपालिका अध्यक्षलाई त्यो आएको पनि थाहा छैन त्यो गएको पनि थाहा छैन किनभने उसँग सम्बन्धित छैन नि हजुरको उसको कासम मूल्याङ्कन हामीले गर्न पाउँदैनौँ उसको चाहिँ सरुवा हामीले गर्न पाउँदैनौँ उसको बढुवा हामीले गर्न पाउँदैनौँ उसलाई कारवाही हामीले गर्न पाउँदैनौँ अनि हामीसँग किन नियन्त्रित हुन्छ त्यसो भएर चाहिँ भन्छ हजुरको आज पनि हामीले वित्तीय संहिता र प्रशासनिक संहितामा केही हाम्रा जटिलताहरू छन् यसलाई अहिलेको समय सापेक्ष रूपमा हामीले संहितालाई कार्यान्वयन गर्ने सन्दर्भमा आएका बाधा अप्ठ्याराहरू चुनौतीहरूलाई समय सन्दर्भका हिसाबले संशोधन गरेर संविधान भनेको एउटा चाहिँ भन्छ हजुरको धर्मग्रन्थ होइन यो त समय सापेक्ष रूपमा संशोधन हुनु नै जाने कुरा हो जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा जनताको अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा लोकतन्त्रका आधार स्तम्भहरूलाई अझ सहज अनि युग सुहाउँदो समय सुहाउँदो ढङ्गले परिमार्जन गर्दै जाने ढङ्गले चाहिँ भन्छ हामी लोकतान्त्रिक पार्टीहरू हाम्रा कर्मचारीहरू चाहिँ भन्छ हाम्रा चाहिँ भन्छ सम्पूर्ण चाहिँ भन्छ संरचनाहरू देशका सम्पूर्ण संरचनाहरूमा हाम्रो परिवर्तन हुनुपर्छ र हाम्रो मानसिक हिसाबले नै हामी परिवर्तन हुनुपर्छ
1: तपाईँहरूले जस्तै स्थानीय सरकारको अधिकार संरक्षण र प्रवर्धनका लागि महासंघले के कस्ता कामहरू गरिरहेको छ
0: गाउँपालिका महासंघले देशभरि रहेका 753 स्थानीय सरकारहरूको अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा वा हामीलाई काम गर्ने सन्दर्भमा केही विधायकीय अधिकार हामीसँग छ संविधानले प्रदत्त गरेका कुरा हामीले ऐन बनाउने कुरा नियमावली बनाउने कुरा कार्यविधि बनाउने कुरादेखि लिएर हामीलाई हाम्रो सभाबाट हामीले जस्तै चाहिँ भन्छ हजुरको निर्माण गर्छौँ त्यसका सन्दर्भमा आएका चाहिँ भन्छ भए गरेका काममा केही असहजता आयो भने त्यसको सहजीकरण गर्ने कुरा पहिलो कुरा दोस्रो कुरा जनप्रतिनिधिहरूलाई कहिले साह्रो गाह्रो र अप्ठ्यारो पर्दै गर्दाखेरि त्यसमा चाहिँ भन्छ समन्वय गर्ने कुरा र मूलत चाहिँ भन्छ हजुरको संविधान संशोधन गर्ने कुरा यिनीहरूमा आएको अप्ठ्यारो संघीय सरकार र प्रदेश सरकारका बीचमा चाहिँ भन्छ स्थानीय सरकारका बीचमा काम गर्दै जाँदाखेरि आएका चाहिँ भन्छ विमतिहरू समस्याहरू त्यसलाई चाहिँ भन्छ न्यूनीकरण गर्ने कुरा एक आपसमा त्यसलाई समन्वय गरेर सहमतिका साथ अगाडि बढाउने कुरा र गाउँपालिका महासंघले समय समयमा समग्र चाहिँ भन्छ देशभरिका स्थानीय सरकारहरूको भावनाको प्रतिनिधित्व गर्दै राष्ट्रिय रूपमा उहाँहरूको क्षमता दृढ गर्ने कुरा तालिमहरूबाट गोष्ठीहरूबाट अनि विधायकी चाहिँ भन्छ अधिकारलाई चाहिँ भन्छ कसरी निर्माण गर्न सकिन्छ भने गाउँमा प्रत्येक चाहिँ भन्छ क्लस्टरहरूमा हामी प्रदेश प्रदेशमा गएर हामीले उहाँहरूको क्षमता वृद्धि गर्ने कानून निर्माण गर्ने कार्य सम्पादन गर्दाखेरि आउन सक्ने सम्भावित चाहिँ भन्छ चुनौतीहरूलाई कसरी सामना गर्ने यसका सन्दर्भमा हजुरको सचेतनाका कार्यक्रमहरू जनचेतनाका कार्यक्रमहरू तालिमहरू गोष्ठीहरू क्षमता वृद्धि गर्ने चाहिँ भन्छ हजुरको देखि लिएर प्रदेश सरकारलाई संघीय सरकारसँग हाम्रा चाहिँ कसै एकल अधिकारका सन्दर्भमा कहिले कहिले खटपटहरू हुने विवादहरू हुने गर्ने कुरामा पनि न्यूनीकरण गर्ने कुरा समन्वय गर्ने कुरा र समग्रतामा चाहिँ भन्छ स्थानीय सरकारको वृद्धि विकास समग्रतामा स्थानीय सरकारको अधिकारलाई सुनिश्चित गर्नका लागि आवाजहरूलाई बुलन्द गर्ने र स्थानीय सरकार मात्रै होइन कि यो अहिलेको प्रचलित संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा यो संहितालाई बढीभन्दा बढी चाहिँ हुन्छ अझ सहज बनाउने सरल बनाउने र यो लोकतन्त्रलाई अझ फराकिलो बनाउने सन्दर्भमा स्थानीय सरकारका तर्फबाट हामीले महासंघ बनाएको छौँ। त्यसले चाहिँ एउटा किसिमको आवाजहरू देशभरि एजेन्सीहरूसँग स्टेक होल्डरहरूसँग हामीले जाएको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हामी जस्तै फोरमहरू संसारभरिका चाहिँ हुन्छ स्थानीय सरकारहरूसँग समन्वय गरेर कहिले अमेरिकन भ्रमणहरू गराउने विदेश पठाउने हाम्रा चाहिँ हुन्छ उहरूलाई स्थानीय सरकारका प्रमुखहरूलाई गरिराखेका छौँ। मलाई लाग्छ यसले स्थानीय सरकारको क्षमता वृद्धि स्थानीय सरकारको कार्य सम्पादनमा अब्बलता र प्रदेश सरकार र संघीय सरकारका बीचमा केही समस्या आउने बित्तिकै हामीले त्यसलाई सहजीकरण गर्ने कुरा यसले मदत पुर्याएको छ भन्ने हामीले लागेको छ।
1: अहिले एकदमै मुख्य समस्या चाहिँ स्थानीय सरकारले भोगिरहेको मुख्य चुनौती चाहिँ के
0: मूलत हामीलाई प्रमुख समस्या भनेको वित्तीय संहिता हो। सरकारले चाहिँ भन्छ अहिले बजेट ल्याइदिन्छ प्रत्येक वर्ष हामीलाई आएको समस्या भनेको अहिले बजेट ल्याउने मलाई लाग्छ हजुरको यो स्थानीय सरकार यो स्थानीय गाउँपालिकाले नगरपालिकाले यति बजेटको आयो भनेर भन्ने अन्तिममा चाहिँ भन्छ हजुरको राजस्व चाहिँ भन्छ लक्ष्य अनुसार हामीलाई प्राप्त भएन वा अन्य चाहिँ भन्छ वैदेशिक ऋणदेखि लिएर अन्य चाहिँ भन्छ कुराको सरकारलाई प्राप्त भएन भने अन्तिम समयमा अन्तिम किस्ता अघिल्लो वर्ष चाहिँ भन्छ 21 पोइन्ट कति यस्तै समथिङ 21 पोइन्ट कति चाहिँ भन्छ अन्तिम किस्ता मल्लिकाले चाहिँ रोकिदिएको थियो। त्यो रोक्ने एउटा वित्तीय संहिताको प्रमुख समस्या भनेको एउटा त्यो छ। एउटा मैले तपाईँलाई भने प्रशासनिक संहितामा प्रमुख प्रशासकीय अधिकृत संघले सर्वा गर्ने सम्बन्धित स्थानीय सरकारसँग समन्वय नगरेर सर्वा गर्ने जसले कार्य सम्पादनमा असहजता ल्याउँछ खाता सञ्चालन उसैले गर्ने हुन्छ योजनाको सम्झौता चाहिँ प्रमुख प्रशासकीय अधिकृतले गर्ने हुन्छ। त्यसो गर्दा त्यो एउटा समस्या छ र केही कुरा कस्तो छ भने सम्पूर्ण कुरा स्थानीय सरकारले गर्ने भनेर माथिबाट हजुरको इसिडीको चाहिँ भन्छ हजुरको तलब बढाइदिने माथि सरकारले अस्ति कर्मचारी सबैको तलब बढाइदियो अनि साराले चाहिँ संघीय सरकार ठिक भनेर ताली बुझाए तर तलबकाले खुवाउनु पर्ने चाहिँ स्थानीय सरकार स्थानीय सरकारलाई त पैसा टोटलमा जो जो फन्ड दिन्थ्यो बास्केट फन्ड त्यो पैसा त बढेन अनि त्यसको तलबकाले खुवाउनु पर्यो हामीले खुवाउनु पर्यो होइन अनि ताली चाहिँ संघीय सरकारलाई बजाउने तलब चाहिँ स्थानीय सरकारले खुवाउने त्यो किसिमको समस्या छ। त्यो बढ्दै गर्दाखेरि त्यसको समायोजन गर्ने सन्दर्भमा जस्तै स्थानीय सरकारले राखेका चाहिँ भन्छ हलुका सवारी चालक हाम्रो चाहिँ भन्छ हजुरको चौकीदार माली स्विपर कार्यालय सहयोगीहरू तिनीहरू चाहिँ भन्छ एम्बुलेन्स चालक आज चाहिँ भन्छ दमकल चालक सब वाहन चालक यी चाहिँ भन्छ कर्मचारीहरूको पनि तलब समायोजन गर्नुपर्ने हामीले हाम्रो आन्तरिक स्वरूप अत्यन्तै न्यून सरकारले चाहिँ भन्छ तलब बढाउँदै गर्दाखेरि करारका कर्मचारीको पनि हामीले समायोजन गर्नुपर्ने र अहिले चाहिँ संघीय सरकारले अर्थ मन्त्रालयबाट बारम्बार चिठी गएको छ कि करारका कर्मचारी नराख्नु अब यहाँ आवश्यकताका हिसाबले चाहिँ भन्छ हजुरको करारका कर्मचारी सबै हटाउने बित्तिकै हाम्रा सम्पूर्ण सेवाहरू अवरुद्ध हुन्छ। त्यसो भए यो यस्ता किसिमका समस्याहरू पनि छन् तर समग्रतामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ संस्थागत गर्ने कुरा संविधानको कार्यान्वयन गर्ने कुरा र तिनटै सरकारका बीचमा सामिप्यता सुमधुर सम्बन्ध हाम्रो चाहिँ भन्छ हजुरको संविधानले प्रवक्त गरेका हाम्रा एकल अधिकार र साझा अधिकारका सन्दर्भमा हामी सबै आत्मालाई साँसी राखेर जनताको देशको चाहिँ भन्छ समग्र विकास प्रक्रियामा हामी सामेल हुने हो। जनताको अधिकारलाई सुनिश्चित गर्नका लागि तिनटै सरकारका बीचमा सहमति सहकार्य र सहअस्तित्वका साथ अगाडि बढ्नुपर्छ। यहाँ थोरै तलमाथि हुने स्थिति आयो भने संहितामा प्रश्न आउने कुरा हुन्छ आम रूपमा
1: ठ्याक्कै हिँडेर सहमति सहकार्य र सहअस्तित्व ठ्याक्कै त्यो स्वीकारेर एकदमै प्रभावकारी रूपमा समन्वय भएको छ त तिनै सरकारका बीचमा
0: त्यही समस्या त्यहीँनिर छ। कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हजुरको प्रदेश सरकारलाई लाग्छ के भने अब हामी सबै स्रोत हामीसँग छ स्वाभाविक रूपमा प्रदेश सरकार र सँगसँग बढी स्रोत छ नि त हजुर हो अनि स्थानीय सरकारले हामीले भनेको मान्नुपर्छ वा स्थानीय सरकार हाम्रो माताहरूमा चल्नुपर्छ भन्ने चाहिँ भन्छ पहिले काहीँ त्यो मानसिकता चाहिँ भन्छ त्यो फेरि त्यो शासकहरूमा वा त्यो जनप्रतिनिधिमा पनि भर पर्छ कुन प्रकृतिको जस्तै मुख्यमन्त्री कुन प्रकृतिको आउनुभयो उहाँको आचरण बोली व्यवहार उहाँको चाहिँ भन्छ आफ्नो कार्य सम्पादन गर्ने तौर तरिकाहरूमा पनि फरक पर्छ। कहिलेकाहीँ चाहिँ भन्छ प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री आजको दिनमा हुनुहुन्छ युवा हुनुहुन्छ अत्यन्तै चाहिँ भन्छ जागरूक सुशासनका दृष्टिबाट यो सरकारले सुशासनका अत्यन्तै सकारात्मक सन्देशहरू प्रभाव गरिराखेको छ। जनतालाई छिटो छरितो पारदर्शी निष्पक्ष र जवाबदेही सहित सुशासन कायम गर्ने सन्दर्भमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने सन्दर्भमा यो सरकारसँग ठूलो अपेक्षा पनि छ मान्छेको। तर यो अपेक्षा सँगसँगै चाहिँ भन्छ हामीले संहिताका आधार स्तम्भहरूलाई बुझेनौ र लोकतन्त्रको चाहिँ भन्छ मर्मलाई र धर्मलाई चाहिँ भन्छ कतै तलमाथि गर्ने स्थिति आयो। हामीले छिटो छरितो चाहिँ भन्छ सेवा प्रवाह गर्ने सन्दर्भमा संविधानकालाई चाहिँ भन्छ तलमाथि गर्ने स्थिति आयो भने लामो समयदेखि बडो मेहनतका साथ पसिना बगाएर निर्माण भएको संविधान कहीँ कतै तलमाथि हुने स्थिति आयो भने साम्प्रदायिक दङ्गा हुने, धार्मिक चाहिँ दङ्गा हुने, भौगोलिकका भूगोलका हिसाबले, क्षेत्रका हिसाबले, जात जातिका हिसाबले हामीले जुन एउटा किसिमको सामिप्यता सहिष्णुता कायम भइराखेको छ त्यो खलबलिन सक्ने स्थिति हुन सक्छ। त्यसो भएर सम्पूर्ण आदरणीय समादरणीय समग्र देशभरिका जनप्रतिनिधिहरू हाम्रा चाहिँ हुन्छ आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो व्यवस्थाका चाहिँ भन्छ हजुरको मूलभूत चाहिँ भन्छ विषयहरू संहिता संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हामी सबै अत्यन्तै चाहिँ भन्छ मन वचन र कर्मलाई साँची राखेर इमान्दारीपूर्वक जनप्रतिनिधिहरू कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्नुपर्छ भन्ने म तपाईँको रेडियो मार्फत त्यही भन्न चाहन्छु।
1: अहिले हामी कार्यक्रमको लगभग अन्त्यमा पनि छौँ, संघीय र प्रदेश सरकारसँग महासंघको अपेक्षा चाहिँ के छ?
0: मूलत हामीले प्रदेश सरकार र संघीय सरकारसँग हामी सबैको कर्तव्य जनप्रतिनिधिको कर्तव्य भनेको जनतालाई जनताको अधिकार सुनिश्चित गर्ने, जनतालाई सेवा प्रवाह गर्ने, जनताका आवश्यकताको परिपूर्ति गर्ने यही कुरा न हो, यसैको आसपासमा भएर हामीले काम गर्ने हो। त्यसो भएर समग्र नेपालको विकास प्रक्रियामा टेवा पुर्याउने सन्दर्भमा हामी तिनटै सरकार एक ठाउँमा उभिनुपर्छ। समग्र चाहिँ भन्छ हजुरको आफ्नो भूगोल क्षेत्रदेखि लिएर समग्र नेपालको चाहिँ भन्छ हित गर्ने कुरा, राष्ट्रको हित हुने कुरा, राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौम सत्ता होइन, नेपाली जनताको चाहिँ भन्छ अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा हामी एउटै ठाउँमा हुनुपर्छ तिनटै सरकार। र तल चाहिँ भन्छ हजुरको मैले अघि पनि भने भूगोलका दृष्टिबाट र आर्थिक विपन्नताका हिसाबले वा करको चाहिँ भन्छ हजुरको आन्तरिक करका चाहिँ भन्छ राजस्व संकलन गर्ने हिसाबले मलाई लाग्छ तिनवटा चाहिँ भन्छ तरिकामा यो राज्यको चाहिँ भन्छ ढुकुटी वा वित्त आयोगले त्यसरी चाहिँ भन्छ अर्थ मन्त्रालयले बजेट वितरण गर्दै गर्दाखेरि हाम्रा चाहिँ भन्छ हजुरको स्थानीय सरकारहरू वा प्रदेश सरकारहरूलाई बजेट जसरी वितरण गर्छौँ त्यसलाई तिनवटा चाहिँ भन्छ अवसरमा राख्नुपर्छ जस्तो लाग्छ। एउटा सुविधा सम्पन्न गाउँपालिका नगरपालिका, सुविधा सम्पन्न गाउँपालिका नगरपालिका र प्रदेश पहिलो प्राथमिकतामा, एउटा मध्यम स्तरका जसको आन्तरिक स्रोत चाहिँ भन्छ मध्यम प्रकृतिको छ त्यसलाई चाहिँ भन्छ दोस्रो स्थानमा, र कमजोर गाउँपालिका नगरपालिका र प्रदेशहरू जसको आन्तरिक स्रोत राजस्व चाहिँ भन्छ अत्यन्तै न्यून संकलन हुन्छ तिनीहरूलाई वित्त आयोगले वा अर्थ मन्त्रालयले बजेट वितरण गर्दै गर्दा उच्च प्राथमिकतामा राख्नुपर्छ। त्यसो भएर यदि समानता हुने हो, यदि विकासमा न्याय हुने हो वा हामीले दिगो विकासको लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा समग्र देशको सँगसँगै हित गर्ने हो र समग्र नेपाली जनतालाई हामीले समान दृष्टिबाट हेर्ने हो भने यसरी न्यायिक चाहिँ भन्छ आर्थिक वितरण प्रणाली लागू गर्नुपर्छ। सिंहदरबारमा बसेका आदरणीय महानुभावहरूले दूर दराजका कुरा, गाउँका बस्तीका टोलका विपन्न परिवारका पछाडि परेको वर्ग लिङ्ग जात जाति भाषाभाषीको आवश्यकतालाई उनीहरूको मर्म र भावनालाई पनि बुझेर चाहिँ भन्छ सिंहदरबार चल्नुपर्छ। र बडो विनम्रताका साथ म भन्न चाहन्छु कर्णाली र मधेसलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ। तपाईँको रेडियो सफलता 103.4 मेगाहर्ट्जबाट मलाई जुम्लाको हिमा गाउँपालिका पश्चिम नेपालको एउटा गाउँपालिकालाई अध्यक्षलाई तपाईँको रेडियोमा बोलाएर मेरा आफ्ना समसामयिक विषयवस्तुहरूलाई रेडियो मार्फत राख्ने अवसर प्रदान गर्नुभएकोमा यो रेडियोको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै म अत्यन्तै रेडियोप्रति हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद छ यस समयका लागि। यो छोटो समयमा अझै उठान गर्नुपर्ने विषयहरू थुप्रै थिए, संघीयताको 10 वर्षमा त्यहाँ भएका परिवर्तनहरूलाई पनि उठान गर्नुपर्ने थियो, तर पनि केही प्रसंगहरू हामीले यहाँ उठान गर्यौं। पक्कै पनि एउटा सिन्जा सभ्यता, त्यहाँ एउटा धार्मिक हिसाबले पनि छुट्टै पहिचान बोकेको कर्णाली क्षेत्र विशेष गरेर चाहिँ जुम्ला र त्यहाँ पर्यटकीय सम्भावना पनि उस्तै रहेको छ भने कृषिको सम्भावना पनि विशेष गरेर अर्ग्यानिक कृषिको सम्भावना पनि त्यस्तै रहेको छ। त्यो सम्भावनातर्फ राज्यको ध्यान जानुपर्ने जरुरी छ। अहिले स्थानीय सरकारले मात्रै होइन प्रदेश र संघ सरकारको पनि ध्यान जान जरुरी छ भन्दै यो समय दिनुभयो जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर साईलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि सहित आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट त पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9867861234 97050 77123 व्हाट्सएप नम्बर 9801177123
4: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धुजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स भक्त विशाल बजार
5: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दावासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846059581
5: 9166715475

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 061-55-3050 061-58-9848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पहिरो र बारीका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध, सेनाद्वारा 32 सड़क आयोजना सम्पन्न, 1400 किलोमिटर सड़क निर्माण। बुढा नीलकण्ठमा प्रहरीले चलाए गोली, एकजना पक्राउ, अमेरिका जान अब नेपालीले 30 लाख रूपियाँसम्म धरोटी बुझाउनु पर्ने नियम, निम्स थाईको निधनमा विश्वभरबाट श्रद्धांजलि। र देश पर मनसुनी बाहेकको प्रभाव कायमै, आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। अविरल वर्षा, पहिरो तथा बारीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएको र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ। काभ्रे पलानचोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कुटुन्जेबेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी कान्तिलोक पथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क इलाम्य भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित अरणीको राजमार्गको 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामाग साँगु रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको बहावले सड़क कटान परेपछि उक्त खण्ड अवरूद्ध भएको छ। रसुवाको उत्तरगाई गाउँपालिका 5 खाल्टे स्थित पासाङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै गरी गोर्खाको धार्चे गाउँपालिका 3 अण्डर डाँडामा पहिरो खस्ता लार्के बेरिङघाट कच्ची सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढ़ी र सड़क कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अप्नाउन सबैलाई अनुरोध गरेको छ। नेपाली सेनाले जटिल भू बनोट भएका 32 सड़क आयोजनाका सम्पन्न गरी 1,454 किलोमिटर सड़क निर्माण गरेको छ। सेनाको व्यवस्थापनमा हालसम्म कान्तिलोक मार्ग, कर्णाली राजमार्ग, जादरको डोल्पा बेसेसर चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोर लगायत आयोजना सम्पन्न भइसकेका छन्। सरकारले दुर्गम स्थानलाई सड़क सञ्जालसँग जोड़ने क्रममा कठिन भौगोलिक बनावट, कड़ा चट्टानयुक्त भीर तथा निर्माण गर्न कठिन बनाइएका सड़क खण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत समिति सीमित स्रोत साधन, प्रतिकूल मौसम तथा जटिल भू बनावटका बावजूद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सड़क आयोजना सफलतापूर्वक कार्यान्वयन गर्नुका साथै वार्षिक माइलस्टोन 100% पूरा गर्दै राष्ट्रिय निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको बताउनु भएको छ। पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी किमाथाङ सड़क आयोजना अन्तर्गत सेनाले 10.5 किलोमिटर सड़क निर्माण सम्पन्न गरी गत वार्षिक 28 गते सड़क विभागलाई हस्तान्तरण गरेको छ। यस आयोजनाले किमाथाङका क्षेत्रमा स्थानीय विकास तथा भविष्यमा व्यापारिक गतिविधि प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। हाल सेनाले मुख्य गरी कर्णाली कोरिडोर, दार्चुला टिंकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 सड़क मार्ग निर्माण गरिरहेको छ। महाकाली करिडोर अन्तर्गत दार्चुला टिंकर तुषार पानी टिंकर सड़क आयोजना क्षेत्रमा 79 किलोमिटर सड़क निर्माणको कार्य हुँदै आएको छ। अत्यन्त कठिन हिमाली भूभाग, कड़ा चट्टानयुक्त भीर तथा प्रतिकूल मौसमका बावजूद 19.80 किलोमिटर सड़क निर्माण गरी आर्थिक वर्ष 2082-83 को 100% कार्य सम्पन्न भएको सेनाले जनाएको छ। हालसम्म उक्त आयोजनाको भौतिक प्रगति 35.60% रहेको छ। बेनीघाट आरूघाट लार्के भन्ज्याङ सड़क आयोजनाले मनसालु संरक्षण क्षेत्रभित्र पर्ने 92 किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा दोबान सड़क खण्ड निर्माण सम्पन्न गरी सड़क विभागलाई हस्तान्तरण गरिसकेको छ।

आर्थिक वर्ष 82-83 यो आयोजनाको 40.8 किलोमिटर भौतिक प्रगति हासिल गरेको छ। प्रहरीले काठमाडौँको बुढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ। गत राति 10:25 बजेदेखि गोली चलाएर तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो। चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिएको बनाइएको छ। पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीबाट आक्रमण गर्ने प्रयास गरेपछि 3 राउण्ड गोली प्रहार गरिएको थियो। खुट्टामा गोली लागेका हुनाले हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कैद भुक्तान गरिरहेका तामाङ जेन्जी आन्दोलनमा फरार भएका थिए। नेपाल सहित 50 देशका नागरिकका लागि अमेरिकी पर्यटन तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरोटी राख्नुपर्ने नियम लागू गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले भिसा बोर्न कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरोटी रकम 20,000 अमेरिकी डलरसम्म पुर्याएको हो, जुन नेपाली रूपियाँ करिब 30 लाख भन्दा बढ़ी हो। यो व्यवस्था विशेष गरी B1 व्यापार र B2 पर्यटन भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका हकमा लागू हुनेछ। नयाँ नियम अनुसार न्यूनतम 10,000 डलर र अधिकतम 20,000 डलर धरोटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्त अघि नै उक्त रकम बुझाउनु पर्ने व्यवस्था गरिएको छ। भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसाका सबै शर्त पालना गर्दै समयमै स्वदेश फर्किएमा धरोटी रकम फिर्ता गरिनेछ। तर भिसाको अवधि नागेर अमेरिकामा बसेमा भने सो रकम जफत हुनेछ। अमेरिकी सरकारले भिसाको म्याद सकिएपछि पनि गैर कानूनी रूपमा बस्नेहरूको संख्या घटाउने यो कदम चालेको जनाएको हो। ट्रम्प प्रशासनको समयमा परीक्षणका रूपमा शुरू गरिएको यो कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी बनाइएको हो। यो नियमबाट नेपाल सहित बंगलादेश र भूटानका नागरिक पनि प्रभावित भएका छन्। अमेरिकी विदेश मन्त्रालयले भविष्यमा यो सूचना सूचीमा अन्य देशहरूलाई पनि थप्न सकिने समेत उल्लेख गरेको छ। पाकिस्तानको काराकोरमा पर्वत श्रृंखलामा अवस्थित 8,051 मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निमस्ताई सहित 10 जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ। विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निमस्ताईको असामयिक निधनले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उनका लाखौं समर्थकलाई स्तब्ध बनाएको छ। देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तर्राष्ट्रिय संचार माध्यमहरूले निमस्ताईप्रति श्रद्धांजलि अर्पण गर्दै उनको साहस, समर्पण र नेपालका अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदानमा प्रशंसा गरेका छन्। प्रधानमन्त्री वीरेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत समवेदना व्यक्त गर्दै भनेका छन्, निर्मल पूर्जा सहित दिवंगत सबै आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैं प्रेरणाको स्रोतका रूपमा जीवित रहने बताएका छन्। उनले लेखेका छन्, आरोहण केवल शिखर चुम्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि समेटेर पनि राख्छ, तर हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैं अमर रहन्छन्। प्रधानमन्त्री शाहले बोर्ड पिक दुर्घटनामा निधन भएका सम्पूर्ण आरोहीहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रामिछानेले पनि निम्स थाईसँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, प्रिय निम्स फर्किएर भेट्ने बाटो थियो तर तिमी नफर्किने बाटो गएछौ, अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो अनुपस्थितिले मन भारी भएको छ तर तिमी र तिम्रो अदम्य साहस सम्झनाका रूपमा अनन्त रूपमा बाँचिरहनेछ, जहाँ भए पनि चिर शान्ति रहन् त्यो लेखेका छन्। त्यस्तै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पनि निम्स्ताई कठिन परिस्थितिबाट पनि फर्कने व्यक्तित्व भएकाले अन्तिम क्षणसम्म आफू आशावादी रहेको उल्लेख गरेका थिए। उनले निम्स्ताईसँग प्रोजेक्ट पसिबल शुरू हुनु अघि नै भेट भएको स्मरण गर्दै लेखेका छन्, संसारले तिमीलाई चिन्नु अघि नै तिमीभित्रको आत्मविश्वास र साहस देखेको थिए, तिमी फेरि फर्कन्छौ भन्ने विश्वास अन्तिम क्षणसम्म थियो, उनले लेखेका छन्। यता नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकारी दीपकराज जोशीले निम्स ताईलाई हिमाल जित्ने मानिसलाई मात्र होइन सपना जगाउने मित्रका रूपमा स्मरण गरेका छन्। उनका अनुसार निम्स ताईको लक्ष्य व्यक्तिगत कीर्तिमान कायम गर्नु मात्र थिएन, उनी सुरक्षित, व्यवस्थित र सम्मानजनक पर्वत रहन संस्कृति निर्माण गर्न, नेपाली गाइड तथा पर्वतारोहीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न, वर्षभरि हिमालय पर्यटनलाई सक्रिय बनाउन तथा नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न निरन्तर लागिरहेको व्यक्ति उनले भनेका छन्। त्यस्तै निम्स ताईको निधनसँगै विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा उनका समर्थकहरूले सामाजिक सञ्जाल मार्फत श्रद्धांजलि व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले पनि उनको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका
भएका छन्। विशेष गरी 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमा आरोहण गरेर बनाएको विश्व कीर्तिमानले आधुनिक पर्वतारोहण इतिहासकै सबैभन्दा असाधारण उपलब्धि मध्ये एकका रूपमा स्मरण गरिएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। देशभर मनसून वायुको प्रभाव कायम रहेकोले आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसूनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादली रहेको तथा बाघी भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदलिरहेको छ। कोशी बागमती कर्णाली र सुवर्णगी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाड़ी भेगका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पहिरो र बाढ़ीका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध। सेनाद्वारा 32 सड़क आयोजना सम्पन्न। 1400 किलोमिटर सड़क निर्माण। बुढा नीलकण्ठमा प्रहरीले चलाए गोली, एकजना पक्राउ। अमेरिका जान अब नेपालीले 30 लाख रूपियाँसम्म धरोटी बुझाउनु पर्ने। निएम्स निम्स ताईको निधनमा विश्वभरबाट श्रद्धांजलि। र देशभर मनसूनी वायुको प्रभाव कायमै, आज पनि विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रथम चार बजी अहिले 6 बजे खबर संग्रह आउँछ। हामीसँग सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि खप्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हर पल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: सुन्न मन लाग्यो,
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97650 50 960। दोस्ती टु मिट छ
2: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
3: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530500, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेम दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँका सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रममा लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट र रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै समय व्यतीत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रममा लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली उराली भन्ज्याङ चौतारी बनपाखा घाँसो दाउरा मेला पाता पानी पन्धेरो डाँडा काँडा खोला नाला अनि कुना कन्दरामा गुन्जनीय मिलन विछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्ने गर्छु। श्रोता मित्र आज भने म आइतबारको श्रृंखलामा छु। सदाको दिन जस्तै आजको आइतबार श्रृंखलामा पनि एकजना अतिथिको साथमा उपस्थित भइसकेकी छु। गीत संगीतकै बारेमा भला खुसारी गर्नको निमित्त आजको अतिथि को हुनुहुन्छ भनेर कुण्डलीमा पढ्नु भएको होला। कुण्डलीमा नपढ्नुहोस्, कति पनि ढिला नगरिकन आजको अतिथिलाई म कार्यक्रममा स्वागत गर्नतर्फ लाग्नेछु। आजको अतिथि हुनुहुन्छ पर्वतमा जन्मथलो भएर पोखरालाई कर्मथलो बनाउँदै गीत संगीत क्षेत्रमा आफूलाई एकदमै अब्बल गायिका भनेर चिनाउन सफल गायिका हुनुहुन्छ राष्ट्रिय लोकथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश की निवर्तमान सचिवालय सदस्य पनि हुनुहुन्छ। विशेष गरी उहाँ दोहोरी प्रतियोगिताबाट आफूलाई स्थापित गराएर यो ठाउँसम्म आइपुगेकी एकदमै संघर्ष गरेकी गायिका हुनुहुन्छ सरस्वती लामिछाने हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद धेरै धेरै।
0: आरामै हुनुहुन्छ?
1: ठिक छ।
0: यहाँलाई कार्यक्रममा ल्याउन पनि मैले लामो समय पुग्न पर्यो। एकदमै व्यस्त गायिका
1: होइन, म आइरहन्थे पछिल्लो क्रममा चाहिँ थोरै घरे आएपछि कार्यक्रम यता उता बिजी भएको भएर आउन सकिनँ, तर ढिलो भए पनि आइपुगेँ।
0: आज फेरि कस्तो पानी परेको, पानी बन्यो भने एकदम शुभ सङ्केत पनि हो है।
1: भाइलाई पर्नु त्यो पनि राम्रो
0: राम्रो कुरा हो। कतिको खुसी लागिरहेको छ?
1: सम्झिनु भयो, बोलाउनु भयो। वर्षै पछिमा आउँछु एकचोटि सफलता एफएममा भेट हुनको लागि। यसमा पनि एकदम धेरै खुसी लाग्छ।
0: लामो समयको पर्खाइ पछाडि मैले स्टुडियोमा निम्तमा सफल भएको छु। आज सरस्वती लामिछानेलाई गीत सङ्गीतको क्षेत्रमा आफूलाई स्थापित बनाइसक्नु भएको छ। पहिला दोहोरी प्रतियोगितामा धेरै लडेर भिडेर सङ्घर्ष गरेर हिँड्नुभयो। अहिले जस्तो सहज थिएन, एकचोटि फोन गरिदियो भने अनलाइन ग्रुपहरूमा मेसेज ग्रुपहरूमा हेरेर फ्याट प्रोग्राम स्थलमा जानलाई एकदमै सहज थिएन, गाह्रो अवस्था थियो। त्यति बेला चिठीको भरमा हिँड्नु पर्ने थियो है। कतिको याद आउँछन् ती विगतका दिनहरू, सङ्घर्ष गर्दै गर्दाका दिनहरू?
1: त्यो विगत र अहिलेको वर्तमान त पक्कै पनि धेरै फरक छ आकाश जमिनको। र त्यो बेलामा चिठी पत्र भन्दा पनि आफूसँग मिल्ने जोडी हुनु पर्थ्यो, आफ्नो जोडीलाई थाहा हुन्थ्यो कहाँ प्रतियोगिता छ भन्ने कुरा। र अहिले जस्तो एउटा एल्बम निकाल्यो भने कसैसँग अब अलि राम्रो स्वर छ भने ठाउँ पाइहाल्ने जस्तो समय आयो। तर हाम्रो बेलामा चाहिँ गायिका हो भन्नको लागि, गायक हो भन्नको लागि प्रतियोगिता नै फर्स्ट सेकेन्ड थर्ड फोर्थ आउनु पर्थ्यो। अब कति ठाउँमा जितिन्थ्यो कति ठाउँमा चाहिँ जितिन्थेन, तैपनि गायिका आफूलाई स्थापित गर्नको लागि चाहिँ हामी फर्स्ट सेकेन्ड थर्डमै आउनु पर्थ्यो। र बल्ल यो गायिका हो भन्ने चाहिँ गर्नुहुन्थ्यो र त्यसरी नै चिन्नुहुन्थ्यो। एउटा दोहोरीमा काम गर्नको लागि पनि फर्स्ट सेकेन्ड थर्डमा आउनु
0: पर्थ्यो, जितेर होइन यो ठाउँमा जितेको राम्रो गायिका हो
1: पछाडि
0: दोहोरीको स्टेजमा बल्ल चढ्न दिने होइन त्यो थियो। कति वर्ष दोहोरीसँग पनि
1: मैले दुराचार
0: हुनुभयो, सङ्घर्ष गर्नुभयो, कति वर्ष गर्नुभयो यहाँ
1: दोहोरीसँग पनि मैले गरेँ? 9-10 वर्षै गरेँ। त्यो दोहोरी साँझमा गर्दाखेरि सोलाई रियाज गर्न पाएँ एउटा कुरा। अर्को कुरा चाहिँ म आफ्नो गुजारा पनि चलाउन पाएँ
0: एकदमै।
1: मेरो वास्तवमा भन्नुपर्दा पहिलो प्रतियोगिता हो, त्यसपछिको मेरो स्टेज भनेको दोहोरी साँझ।
0: हजुर, दोहोरी साँझ। एल्बम गरिसके पछाडि मात्रै यहाँले मञ्चमा कार्यक्रम पाउनुभयो या पहिला दोहोरी प्रतियोगिताबाटै हिँड्दा हिँड्दै प्रथम द्वितीय तृतीय हुनुभयो अनि राम्रो गाउने गायिका हो भनेर अनि उहाँले स्टेजमा लिनुभयो?
1: एल्बममा निकाल्दै हो, मैले गीत गरेको थिइनँ। जस्तो पोखरामा अलिकति प्रोग्रामको माहौल पनि छ थियो, धेरै कार्यक्रम पनि भएको भएर म भन्दा अग्रज दाईहरू दिदीहरूसँग पनि म सँगै भएँ। यसले गर्दा पनि प्रतियोगिता पछाडिको स्टेज कार्यक्रम मैले पाएँ, एल्बम निकाल्नु परेन। तैपनि म भन्दा अग्रज कलाकारहरूको गीत गाउँदै स्टेज पनि सेयर गरेँ सबैजनासँग। र अहिले चाहिँ एल्बम निकालेपछि त अब अलिकति एल्बमले पनि थोरै एउटा स्टेज माथि पुर्यायो, सेयरै सहज भयो।
0: पछिल्लो समय अहिले वर्षायामको समय छ र नजिकै तिस पनि नजिकै छ, तिसको गीत गाउने भएको छ यसपालि।
1: तिसको गीत छ भाइ रामजीको ओजेल मैले गरेका छौँ,
0: वर्षै विषय निकाल्नु छ त्यसको सिकाउनु हुन सक्छ होइन।
1: अर्को चाहिँ हाम्रो पर्वतको ग्रुपको छ, शिवमाईले लेख्नु भएको छ सबैलाई। पर्वत प्रतिष्ठानले वर्षै पछि पोहोरबाट जोडिएको छु म पनि।
0: हजुर,
1: दुईटा छ यसपालि।
0: थोरै यहाँ गण्डकी प्रदेशको सचिवालय सदस्य हुनुहुन्थ्यो निवर्तमान, अहिले धेरै लामो समय पनि भइसकेको छैन, कार्तिक महिनामा मात्रै नयाँ अधिवेशन भएर नयाँ अध्यक्ष निर्वाचित भइरहँदाखेरि यहाँ संस्थाबाट थोरै बाहिरिनुभयो है, बाहिरिनुभयो। सचिवालय सदस्य हुनुहुन्थ्यो, सचिवालय सदस्य भइसकेपछि आफूले लिन्छु भनेको पद पाउनु भएन, या त्यहाँ तलमाथि केही भयो, या त गुनासाहरू थोरै होइन, संस्थामा अटेर काम गर्न मन हुँदा हुँदै फेरि परिवारबाट म बाहिरिएको जस्तो महसुस यहाँलाई पनि भएको छ, संस्थाले पनि यहाँलाई बाहिर राख्न मन नहुँदा नहुँदै त्यहाँ कसरी अट्नु भएन, थोरै केही भनाएर राख्न राख्दैन, त्यहाँ गुनासो पक्कै छ, दुःखै छ पक्कै छ।
1: गुनासो पनि कसलाई गर्नु र होइन, संस्था आफ्नै हो, संस्थाको मान्छेहरू जस्तो भए पनि मलाई चाहिँ माया लाग्छ संस्थाको, होइन संस्था चाहिँ बेसरी मनदेखि नै माया लाग्छ। त्यहाँनिर केही पाउनु केही गुमाउनु केही पनि छैन, तर संस्थाको माया चाहिँ बेसरी लाग्छ र मलाई चाहिँ
0: समय आफै
1: समय मैले दिने हो होइन। अब यसमा चाहिँ होला अब सबैजना अट्न सकिएन होला, अब फेरि यस्तो हुन्छ यहाँनिर पनि सबै कुरा खोल्न पनि नमिल्ला होइन, दुखेसो मनभित्रै छ र होला पनि अब त्यो दुखेसो पोखेर पनि काम छैन होइन जुन ठाउँमा, तर संस्थालाई गर्ने माया मेरो सधैँभरि उस्तै रहन्छ। फेरि अर्को अर्को वर्ष आउँछ, त्यसपछि फेरि संस्थामा जोइन हुन पाइएर
0: तिन वर्षको कार्यकाल हुन्छ, नयाँ अधिवेशन हुन्छ, नयाँ अध्यक्ष निर्वाचित भइरहँदाखेरि त्यहाँ कुनै न कुनै पद लिएर संस्थामा अटेर होइन, हजुरको एउटा किसिमले प्रतिको लगाव झुकाव होइन, अहिलेसम्मको सङ्घर्ष, थोरै संस्थामा रहेर अलि राम्रै पदमा बसेर केही गर्छु भन्ने आशा अझै मरेको छैन, आशा छ
1: छैन, किनभने जबसम्म गीत सङ्गीत गीत गाउन सकिन्छ, जबसम्म के भन्छ सास रहन्छ, तबसम्म यो क्षेत्र भनेको त म त प्रतिष्ठानमा त गण्डकी प्रदेशमा आएर मात्र होइन नि त, मलाई धौलागिरी पर्वतदेखि धौलागिरी अञ्चलदेखि धेरै वर्षसम्म उहाँ रहेर यहाँ आएको, यसैले पनि माया लाग्छ धेरै नै होइन, तर बाहिर छु जस्तो पनि लाग्दैन संस्था सम्झेर। ठिकै छ, कहिले काहीँ हुन्छ त्यस्तो
0: गर्नुपर्ने सहयोग संस्थाप्रतिको एउटा होइन माया मोह छँदैछ, हरेक ठाउँमा उपस्थित हुनुहुन्छ, ठिकै छ। यति बेला पहिलो एल्बम कुन गर्नुभएको थियो यहाँले?
1: मेरो पहिलो एल्बम त के अरे भन्न नसकेर
0: थोरै यति बेला सुन्छौँ
1: है, चाहिँ रामजी पौडेलले लेख्नुभएको गीत हो, हामी दुईजनालाई नै गाएका छौँ र मलाई अलिकति पहिला चाहिँ टिभीमा इन्टरनेटको जमाना यति धेरै थिएन, एफएमहरूमा बजेर पनि मलाई धेरैजनाले यो गीत चाहिँ माया गरिदिनु भएको थियो र मैले पहिलो स्वर मेरो कस्तो छ भनेर पनि आफूले गाएर सुनेको गीत हो स्वर गीत। यहाँहरू सबैजनाको लागि जति पनि सफलता रेडियो सफलता सुनेर बस्नु भएको छ अनि हाम्रो लाइभमा पनि हेर्नु भएको छ भने सबैजनालाई सम्मान व्यक्त गर्दै म यो गीत यहाँहरू सबैजनाको लागि गुनगुनाउन चाहन्छु।

0: नन्ना सकेर अत्यन्तै मिठो गीत रामजी पौडेलको शब्द सङ्गीतमा रामजी पौडेल अनि सरस्वती लामिछानेको संयुक्त एल्बमको एक टुक्रा यसले सुनाइसक्नु भएको छ। पक्कै पनि यसले सुनेर भरपूर मनोरञ्जन लिनुहुन्छ भन्ने अपेक्षा गर्दै पछिल्लो समय अहिले बर्खायाम छ, मेला महोत्सवको सिजन छैन, कसरी समय व्यतीत गरिरहनु भएको छ?
1: घरतिरै
0: घरायासी काम गर्दा समय बितेको अवश्य पनि पत्तै हुँदैन है। ठिकै छ, पछिल्लो समय फेरि कुन एल्बम हो यो दोस्रो तेस्रो भिर्ने झोलामाले चाहिँ हजुरलाई भत्तै माथि ल्याए सरस्वती लामिछाने भनेर अझ सबै दर्शक श्रोताहरूले माया गर्नुभयो, चिन्नुभयो, धेरै कार्यक्रम पनि पाउनुभयो होइन। अझै पनि अलिक लामो समय भइसक्यो नि त यो गीत निकाल्नु भएको पनि,
1: भइसक्यो छ सात वर्ष
0: भइसक्यो, तर पनि अझै उत्तिकै गीत बजारमा सबैले गुनगुनाउनुहुन्छ, सुनिरहनु भएको छ यो गीतहरू अहिले टिकटकमा पनि पछिल्लो समय अन्त सामग्री सुन्दा पहिला सिआरबिटी पिआरबिटी सिडी बिसिडीको जमाना थियो होइन, हुँदै अहिले समयले फर्को माऱ्यो टिकटकतिर एकदमै गइरहेछ। भेर्ने झोलामा यो गीत कस्तो शब्द सङ्गीत थियो?
1: यो गीत शिवा केलीको शब्द सङ्गीत अनि कृष्ण केली र मैले गाएका थियौँ र यसमा थुप्रै धेरै टिम हुनुहुन्छ, जस्तो मोर्निङ डान्सतिर कोदेखि लिएर अनि हाम्रो तिर्सना बिजु प्रालीबाट गीत पनि गयो।
0: हजुर, यति बेला यसको गीत चाहिँ आइपुगेका
1: यहाँहरू सबैजनालाई पुनः फेरि सम्मान व्यक्त गर्दै र यो गीतलाई चाहिँ धेरैजनाले रुचाइदिनु भएको छ, मलाई सरस्वती लामिछाने भनेर पनि यो गीतले चिनाएको छ। उनीहरूलाई त थुप्रै गीतहरू पनि छन् अब प्रतियोगितामा उस्तै दोहोरी गाएँ मैले, र विशेष गरी मलाई अलिकति माथि चिनाउने अलिकति भन्दा पनि मलाई सरस्वती लामिछाने भनेरै चिनाउने गीत हो यो, र मेरो टिममा रहने सबैजनालाई म यहाँबाट एक उच्च सम्मान सम्झिँदै यो गीत यहाँहरूको लागि गुनगुनाउन चाहन्छु।
2: घुमाएर तिहालाम भने चामल हिस्सा छैन, खटेबुटी ल्याइदिउँ भने खुद हिस्सा छैन, आधी खोलामा ए आधी खोलामा आधी खोलामा आधी

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा 8 कास्की। फोन नंबर 0161553071, 9867881234, 9750577123, व्हाट्सएप नंबर 9811771123।
1: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न श्रमिक त काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541094, 5149085। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा लोक चौधरीमा. पुनः स्वागत छ सरस्वतीजी.
1: धन्यवाद.
0: एकदमै हँसिली खुसीले सदाबहार राम्रै हुनुहुन्छ. सधैँ राम्रो हुनुको राग छ कि होला.
1: धन्यवाद.
0: आफूलाई त्यस्तो लाग्छ, अरूले भन्ने हो भने त. धेरै समयदेखि गीत सङ्गीत क्षेत्रमा लागिरहनु भएको छ है. एल्बमहरू उस्तै गर्नुभएको छ, कार्यक्रमहरू उस्तै गाउनु भएको छ. देश विदेश जाने अवसर छैन अहिलेसम्म.
1: देश विदेश जाने अवसर पनि मिलेको हो, नमिलेको होइन.
0: हजुर,
1: मेरो आफ्नो कारणले मेरो नानी सानो भएको हिसाबले त्यो बेलामा छोडे. त्यसपछि चाहिँ त्यस्तै त्यस्तै भइरहेको छ.
0: हजुरका गीतहरूसँगै गाउने कलाकारहरू धेरै विदेशको कार्यक्रमहरू सफल पारेर है कतिपय साथीहरूले पलायन पनि भइसक्नु भएको छ.
1: यस्तो विदेशको पनि त्यसलाई बोलाउनु पर्छ भनेर कोही हुनुपर्ने रहेछ
0: भनेर.
1: यो चाहिँ आफ्नो जुन आफ्नो जिल्ला हुन्छ नि बाहिर, अब वर्ग समाज तलको भए तल समाज होइन, त्यस्तो आफ्नो समाजले सम्झे आफ्नो ठाउँकोलाई हो. अब सम्झेको बेलामा एक दुईचोटि मजालाई पाइनँ, त्यस्तै यतिकै छ होला बिस्तारै भन्नु पर्यो.
0: त्यसपछि एउटा कार्यक्रममा बोलाइसके पछाडि त्यहाँ उपस्थित हुन सकेन भने ऊ एउटा समस्या देखाउँछ, आउँदैन अथवा अर्को ल्याउनुपर्छ, अनि त्यो फुत्किहाल्यो होइन. त्यस्तै हुन्छ,
1: त्यस्तै
0: यहाँ पनि. यहाँको कार्यक्रममा नेपालको कार्यक्रममा पनि उयो र विदेशमा पनि अब नयाँ नयाँ कलाकारहरू नयाँ नयाँ गीतहरू चल्छन् होइन, उहाँहरूलाई पालो दिउँ भन्ने हुन्छ. अनि त्यस पछाडि यहाँले विदेश भ्रमण गर्न साङ्गीतिक कार्यक्रमको सिलसिलामा चाहिँ पाउनु भएको छैन. नेपालमा त हामीलाई भ्याइ नभ्याइछ, कमाउनु भएको छ धेरै.
1: यस्तो हो, कमाउने त अब कमाउने पनि रमाउने पनि जस्तै देखिन्छ चाहिँ ठिकै छ. गीतले अलिकति राम्रो भयो, राम्रो भएर सबैले अलिकति चिन्ने सम्झिने ठाउँ पाएकी छु. यही नै खुसीको कुरा भन्नु पर्यो, मेरो लागि यही नै ठुलो कुरा भन्नु पर्यो. कमाउने कुरा त मान्छेले जति घरमा नि पुग्दैन.
0: थोरैमा पछाडि फर्कन तर्फ लागे. यहाँले प्रतियोगितामा दोहोरी गाउनुभयो धेरै होइन, प्रतिस्पर्धी कलाकार भएर त्यति बेला कतै ठाउँमा हार भयो, कतै ठाउँमा जित भयो. जब हारेको क्षणमा हुन्छ, गीत नचल्दाको क्षणमा एल्बमहरू गाउन सक्नु भएको थिएन त्यति बेला होइन. होइन, यो क्षेत्र कस्तो क्षेत्रमा लागेछु म, व्यापार बिजनेसमा लागेको भए अथवा विदेशतिर जान्छु, यो सङ्गीत क्षेत्रै छोड्छु भने कहिले काहीँ त्यस्तो निराशपन ल्यायो?
1: त्यो निराशपन भन्दा नि म सुरुमा प्रतियोगितामा हिँड्दै अलि दह्रो मान्छे भाएँ भनौँ न. मेरो आफ्नै गाउँको दाई हुनुहुन्छ आदरणीय दाई चित्र शाखा श्रेष्ठ, दाईको पछि लाउँदै लाउँदै म गाउने पनि भएँ. दाईले सम्झिन चाहन्छु, मेरो साङ्गीतिक यात्राको पहिलो गुरु पनि भन्न चाहन्छु दाईले.
0: दाई सजग पनि
1: हुनुहुन्छ र राम्रो लोक कथा दोहोऱ्याएको हुनुहुन्छ. यसले गर्दा पनि दाईले सिकाउनु भयो यसरी नै, यसरी गाउनुपर्छ यता त्यता भन्ने अनुभवको टुले. त्यसपछि पोखरामा बस्दै गर्दाखेरि सबैजनाको साथ सपोर्ट पाएर यही गीतलाई मात्रै ध्यान भयो, अन्ततिर ध्यान पनि भएन. यसले गर्दा त्यति बेला त अझै एल्बम निकाल्ने भन्ने पनि ध्यानै भएन कि. प्रतियोगितामा कसरी जित्ने, कहाँ गएर जित्ने भन्ने मात्रै ध्यान भयो.
0: एकदम उत्सुक हुन्छ नि त, त्यस्तो भयो. त्यसतर्फ पनि हात हाल्नु भयो होइन बिचमा.
1: मेरो व्यापार बिजनेस, मेरो आफ्नो पसल पनि छ अझै, कसै पनि भन्ने सोच्छ. तर मेरो आफ्नै मेरो हस्बेन्डकै बिजनेस भएको हिसाबले पनि म घर र उता सपोर्ट अनि मेरो साङ्गीतिक यात्रालाई पनि महाकुले निरन्तरता दिनुपर्ने कारणले गर्दा म अलिकति ब्याक छु. मेरो पसलबाट
0: दुईवटा पसल अनि गीत सङ्गीतबाट कमाउनु भएको छ, नाम कमाउनु भएको छ, पारिवारिक वातावरण राम्रो छ. यहाँभन्दा के चाहियो र नेपालमै बसेर यति खुसी मिलिसकेपछि प्रवासीलाई पर्छ जस्तो पनि लाग्दैन है.
1: लाग्दैन, अब यति नै यही नै हो, मान्छेलाई जति भए पनि पुग्दैन, सन्तुष्टि हुनुपर्छ
0: एकदमै. यति बेला यहाँको मुहार बिन्दुबाट एउटा मिठो प्रस्तुति सुनाउनु.
1: म एउटा लोकगीत गाउँछु, भर्खरै मात्रै आएको छ, सरस्वती लामी छ नि युट्युब च्यानलमा छ, पक्कै पनि मिल्छ भने त्यहाँसम्म पनि पुग्दिनु होला सबैजना. आदरणीय दिदी पार्वतीजीसीको लयमा, दिदीको यो रेकर्डेड गीत हो तर भिडियो बनेको थिएन, मलाई बेसरी मनपर्ने कारणले दिदीले गाई पनि भनेर मैले गाएको पनि छु. सो गीत दिदीलाई सम्मान व्यक्त गर्दै र मेरो टिमबाट हुने सबैलाई पनि सम्मान व्यक्त गर्दै यो एउटा गीत गुनगुनाउँछु.

0: हिँड्नेछु। यो गीतको म्युजिक भिडियो भइसकेको छैन, बजारमा आइसक्यो?
1: होइन, आइसक्यो
0: आइसक्यो।
1: मेरो आफ्नै युट्युब च्यानलमा छ।
0: हजुर हजुर, धन्यवाद। अत्यन्तै मिठो गीत प्रस्तुत गर्नुभयो पार्वती ऋषिको शब्द सङ्गीतमा।
1: दिदीको ल है, मैले शब्द लेख्ने कोसिस गरेको छु।
0: हजुर, एकै गाउनु छ,
1: एकल आवाज
0: छ। सफलताको शुभकामना। अत्यन्तै मिठो गीत छ, मौलिक गीत छ। अवश्य पनि गीतले पनि यहाँलाई अझै माथि ल्याउन केही मद्दत गर्छ भन्ने आशा गरौँ है। हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। आज उपस्थित हुनुभयो कार्यक्रम लोक चौतारीमा। लोक चौतारी सुनेर बस्दै गर्नुहुने दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? पछिल्लो समय अलिकति दोहोरी सुन्नमा यसलाई दोहोरीहरूले अलिकति विकृति ल्याएको हो कि, अथवा कलाकारहरू आफै अलिकति सजग नभएका हुन् कि, मौलिक गीत सङ्गीतलाई बिर्सिँदै आफ्नो धराकललाई बिर्सिँदै गइरहेका हुन् कि जस्तो भइरहेछ। सँगै आफ्नो परिवारसँग बसेर सुन्न हेर्न पनि लाज लाग्ने गीतहरू बजारमा आउन थाले। यसलाई थोरै विकृति विसङ्गतिबारे रोक्नको लागि यहाँको सल्लाह सुझाव थोरै दिनुहोस् न।
1: विकृति विसङ्गति भन्नुपर्दा त मैले गाउँदाखेरि मैले कस्तो खालको गीत गाउनुपर्छ र यो गीत मेरो घरको परिवारले पनि हेर्नुपर्छ नि त। यहाँ त भ्युज कमाउनु दर्शकको कुरा मात्रै होइन, कसले कस्तो गीत मन पराउनुहुन्छ भन्दा पनि म मेरो परिवारसँग बसेर हेर्न खाने, हेर्न मिल्ने, हेर्न सक्ने खालको बस्ने खालको समाजलाई, देशलाई बस्ने खालको छ कि छैन भनेर पहिला म आफूले सोच्नुपर्छ। र अरूले बिगारे भन्दा पनि, अनि सुन्ने दर्शकहरूले पनि त्यस्तो गीतहरूलाई चाहिँ हजुरहरूले जति खण्डन गर्नुहुन्छ नि त्यो गीतलाई नहेरिदिनु सकियो होइन। जुन अब हामीले कति धेरै गीत गरेका छौँ ती गीतहरू
0: त्यस्ता गीतहरू सुनौ, दर्शकको पनि धेरै नराम्रो गीत त झन् एकैछिनमा
1: भाइरल हुन्छ,
0: संसारभरि छाइहाल्ने मिडियाको जमाना छ है।
1: त्यही त यो चाहिँ अब मैले आफ्नो तरिकाले भन्नुपर्दा, सबैभन्दा पहिला हामी आफू सजग हुनुपर्छ जति पनि कलाकार छौँ, र सुन्ने मान्छेहरूमा पनि भर पर्छ। यहाँहरूले सुन्दाखेरि कति गीतहरू छन्, अब मेरै युट्युब च्यानल छ, तपाईँकै छ होइन, ती गीतहरूको भ्युज जाँदैन। जुन राम्रो गीत छ, जुन अलिकति उत्पटाङ छ, नपस्ने खालको छ, त्यो गीत नै चाहिन्छ सबैजनालाई। र यो चाहिँ हामी गाउने कलाकार, हामी सुन्ने दर्शकहरू दुवैजनामा भर पर्छ भन्न चाहन्छु। र यो विकृति चाहिँ गर्नु हुँदैन, र पहिला हामी आफै सजग हुनुपर्छ।
0: एकदमै यहाँको सल्लाह सुझाव पनि रह्यो, हामी अन्त्यतिर पनि छौँ। एउटा मिठो अर्को कुनै गीत
1: म एउटा गीत गाउँछु, र योभन्दा पहिला रेडियो सफलतालाई धन्यवाद दिन चाहन्छु, र प्रीति बहिनीलाई पनि धन्यवाद, प्राविधिकमा रहनुहुने प्यार भाइलाई पनि धन्यवाद, र सम्पूर्ण सफलताको टिमलाई धन्यवाद, र सुनेर हेरेर बस्नुहुने सबै दर्शकहरूलाई एकदमै सम्मान व्यक्त गर्दै केही समय अगाडि आएको गीत आदरणीय दाई चौधेन्द्र पौडेल र मैले गाएको, अञ्जन छेत्रीले थिएको लेख्नुभएको बनाउनुभएको छ भने, लय शब्द चौधेन्द्र दाईको छ, स्वर दाईसँगै मैले गाएको छ, र मेरो युट्युब च्यानलमा पनि सो गीत गाउन चाहन्छु।

0: हुन्छ भने हुन्छ भन, हुन्न भने नाइ भन, व्यर्थै मलाई किन बोलाउँछौ, शब्दै कति मिठो छ थिए नै है। सुरेन्द्र पौडेल जसरी सरस्वती लामिछानेको सुमित आवाजमा सहयोगी त्यहाँले टिका प्रस्तुत गरिसक्नु भएको छ, जो आजको अतिथि हुनुहुन्छ। श्रोता मित्र यति बेला पनि म कार्यक्रम प्रस्तुत गर्दै गर्दै अन्तिम बसाइतिर आइसकेकी छु, यानकि आजको बसाइलाई बिट मार्नै पर्छ। कार्यक्रममा कति पनि नहिस्ती चाहिएको आजको अतिथिको रूपमा उपस्थित भइदिने प्रदेशकी निवर्तमान सचिवालय सदस्य पनि हुनुहुन्छ आवाज हस्तर्ष दिदीलाई धेरै धेरै धन्यवाद। एकदममा आउने बाटो वातावरण मिलाइदिनु भयो, यसमा आफैमा लोक तथा दूरी गायिका हुनुहुन्छ, हामी धेरै धन्यवाद दिन चाहन्छु।
1: सोही गीत पृष्ठभूमिमा बस्दै गरेको गीत र आजको विषयमा जति पनि श्रोता मित्रहरूले कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुभयो, सम्पूर्ण धन्यवाद। साथमा सरस्वतीजी, म लगायत हाम्रो टिम बिदा हुन चाहन्छौ। जय गीत जय सङ्गीत गर्ने सुन्दै गर्नुहोला। नमस्कार।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै थानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 9840206127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636, 98562325, 98086354780। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुपलढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-57-9-15।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530050 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464483853।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560140 9560107 र 9808140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टू मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98 165 15 475।
4: स्टुडियो टाइम,
2: इट्स टू वेल नून।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: घर बनाउन लाग्छ कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-547-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुप्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157947 9857325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आईएलपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166415475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला
1: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ
0: हजुर हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउन को लगी अंतरराष्ट्रीय मापदंड अनुसार को लेबलिंग राखी पैकिंग गरिन्छ संपर्क पिस्सु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 9846066642 9860410081 तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के रेट्रो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9860-1246 9850-1054 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ न

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339004, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: यो खटारले फेरि टेन्सन दियो।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98460-59581,
4: 98165-15475।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401081। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
3: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसकेँ।
4: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060908।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846060851।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-63-2, 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।

0: पत्ता नगर खत्ता डान्छ त यो नि
1: हजुरको दाइमा त खत्ता डान्छ र हाम्रो दिदी पनि त्यहाँ खत्ता डान्छ
2: सरी सरी गरी मैले राम्रो

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852210050, 9852170714।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615745668, मोबाइल नम्बर 9852628104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ,
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994 5141950। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97 59 59 50 960। दोस्ती टु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचता सोचता हैराने भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानीज दुबो, एवरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816692983 9855852855 समझनुस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 42 98660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 9842289।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
8: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
5: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मिडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे भिजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 061-452-966, 98-460-00851, 98-067-045-67। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु अ छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
2: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
3: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9852 67 93, 97 59 50 960। दोस्ती टु मिट सप, कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन, लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 9846059581,
3: 9166154।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

अमेरिकाको ग्रिटिङ कार्ड हो नभई जान भन्छु मेरो बाबा ए अमेरिकाको ग्रिटिङ कार्ड हो नभई जान भन्छु यत्रो बच्चा गएको

0: मेगाहर्जलाई।
1: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
2: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार सूचना संकेत र मनोरञ्जन को साथ हरपल तपाईहरुसँगै जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852910504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै संचालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यूरोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9860666642 9860601 स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0165707636 9856020325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 659 50 960 दोस्तीटु मिट स्टप।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 0 63 2 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

0: यो खटारले फेरि टेन्सन दियो।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444584।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807 15947 9857325575।
3: के हेरेर तोलाए कि? अहो कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्तीटु मिट सप।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, वर्तबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पे भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द मानव जीवनको यथार्थता परम चरम लक्ष्य र अधिक ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौ। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आआफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्छन्।

0: बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
1: जुन संसारमा व्यक्ति ठूलो मान्छे बन्न प्रयत्न गर्छन्, ठूल्ठूलो पोस्टमा जान, एक साधारण व्यक्ति ठाटले सड़कमा हिँड्छ, कुनै प्रब्लम छैन। तर ठूलो व्यक्ति भयो, नेता भयो, मन्त्री भयो, प्रधानमन्त्री भयो, अब डर, त्यसले मार्ने हो कि पुलिस सेक्युरिटी, बाहिर घुम्न पाउँदैन बिचरा, जेलमा जस्तो बस्नुपर्छ हर समय, बताउनुहोस्, झन दुखी भयो, दुःख प्राप्त भयो, धनवाला पोस्टवाला

भगवान मर न पाए अपनी उनते दुख कति सहनु, तो यमराज जी ते बाटो कते जादे रिचन। यमराज जी ले सुने, यमराज जी लाई मजाक करने मन लाए। यमराज जी तुरंत त्या उत्पन्न भय भयानक शरीर लिए। तो जो व्यक्ति मर न पाए उनते बोल रहे थे, उले यमराज जी लसुदर बने देख रहे बने कि अरे कौन हूं कि ना हूं यहां। यमराज जी ले बने जसला तिमी आगे बाखर पुकार दे थे, तय हूं मां मृत्यु आगे सब बन देते हो कि मृत्यु पाए उनते लाए महेड़। तो बोले बने अरे कहां मैं मरना चाहू, मेरे तो अजय छोरा छोरी सान छन घर व्यवहार से कहां मरना चाहू। यह जवाब दियो, यानी कि कोई मरना चाहते न जीवन चाह, इसको लोभ तर चाहते में प्राप्त होने। इस प्राचीन काल में ब्रह्मा जी ले सब सृष्टि करे, मनुष्य लाई पनी करे, गधा लाई पनी करे, कुकुर लाई पनी करे, चरा चुरुंगी लाटो कसर आदि लाई पनी करे, सब लाई 40-40 वर्ष को उमेर दिए, 40-40 वर्ष तिमरले जीवन यापन गर्नु। तर मनुष्य जुन छ त्यसलाई लोभले सतायो, उसले भने 40 वर्ष के गर्नु, यसले पुगेन, गयो ब्रह्माजीलाई ट्याउ ट्याउ गर्न, ए 40 वर्षले पुगेन अरू थप दिन पर्यो। ब्रह्माजीले भने झगडा त छैन कहाँबाट थप्नु, कुनै बेला निक्लेछ झगडा भने फेरि बताउला। त केही दिन पछि एक गधा ब्रह्माजी कहाँ गएछ, ब्रह्माजीलाई रिक्वेस्ट गर्यो कि यो गधाको जीवन 40-40 वर्ष मलाई त भारी भयो, बोझ भयो, म खप्न नसक्ने भई, 40 वर्ष भारी बोकेर जीवन बिताउनु पर्छ। त ब्रह्माजीले भने कि के चाहन्छ, उसले भने आधासम्म भए हुन्थ्यो 20 वर्षसम्म। ब्रह्माजीले भने ठिक छ, 20 वर्ष निकालिदिए, र डिमान्ड हेरे त मनुष्यको रहेछ, मनुष्यले चाहिरहेको थियो थप्न, त मनुष्यलाई बोलाएर गधाको 20 वर्ष निकालेर मनुष्यलाई थपिदिए। ल 40 वर्ष थियो, अब 20 वर्ष थपिदिए, 60 वर्ष भयो, अब त पुग्यो। उसले भने के गर्नु, 60 वर्ष त्यसले नि पुगेन। त फेरि ब्रह्माजीले भने विचार गरौला, त केही समय पछि कुकुर जो 40 वर्ष उमेरको थियो, अब गल्ली गल्ली रोटी को टुक्रा खोज्दै हिँड्नु पर्ने, खाना कहिले पाउँछ कहिले पाउँदैन, तमाम व्यक्तिले पिट्छन्, दुःखदायी योनि कुकुर योनि। त ऊ पनि गयो ब्रह्माजी कहाँ, मलाई धेरै भयो 40 वर्ष कम गरी पाऊ, निवेदन हाल्यो। ब्रह्माजीले भने कति भए ठिक हुन्छ, 20 वर्ष आधा ठिक, त्यो 20 वर्ष पनि निकाले, मनुष्यलाई बोलाए, थपिदिए। ल अब 60-80 वर्ष भयो, अब त पुग्यो। उसले भने अझै पुगेन। त ब्रह्माजीले भने फेरि विचार गरूला, त केही समय पछि एक लाटो कोसेरो जो दिउँसो पनि आँखा देख्दैन बिचरा, त ऊ दुखी भयो, उसले पनि गएर पुकार लगायो ब्रह्माजीलाई कि यो 40 वर्ष मलाई गाह्रो भयो। ब्रह्माजीले सोधे के चाहन्छ, उसले भने आधासम्म भए जिन तिन बाँचुङला, 40 वर्ष त चाहिँदैन, ठिक, त उसको पनि 20 वर्ष निकाले, लाटो कोसेरोको पनि मनुष्यलाई दिइदे। त मनुष्यको अब कति भयो, 100 वर्ष भयो, अरूको 20-20 वर्ष भयो। त हेर्नुहोस्, 40 वर्ष पनि बढी भयो भनेर तमाम पशु पक्षीहरू गए आफ्नो उमेर घटाउन माग्नलाई, तर मनुष्य अहिलेसम्म पनि गएको छैन मलाई बढी भयो भन्नलाई, पाए अझ थप्ला। यो लोभ बाँच्नको, जबकि हालत के छ, हाल के छ, 40 वर्षसम्म त सब ठिक ठाक चल्छ, सबको शरीरको बल पनि रहन्छ हर प्रकारले, तर त्यसपछि थपिएको 20 वर्ष जुन गधाको हो, त हेर्नुहोस् गधा समान बिताउँछ अब त्यसले,

40 वर्षसम्म त सब रमाइलो गर्दै विवाह इत्यादि गरे सब रसरङमै बित्छ। 40 वर्षपछि अब छोरा छोरीलाई पढाउने हुर्काउने बिहा दान पूरा बोझ भारी बोक्छ गधा समान। 60 वर्षको उमेर सब यो व्यवहार कसरी उतार्ने दायाँ बायाँ हेर्न पनि पाउँदैन। तपाईँहरू सबलाई अनुभव छ 60 वर्षसम्म पूरा बोझ उतार्छ गधाले समान, किनकि गधाको उमेर ल्याएको छ नि बारी बोक्नलाई। त्यसपछि 60 वर्षदेखि 80 वर्षसम्म बिचरा अब केही दौडधुप इत्यादि गर्न सक्दैन। छोराछोरीहरू तमाम आफ्नो कार्यमा जान्छन् त उसको कुकुरको उमेर जुन छ अब के गर्नु, कुकुर समान घर कुरेर बस्छ बिचरा, घर कुरेर जे दियो त्यो खानु, जसले जे भन्छन् कचकच सहनु, गाली गरे पनि सहनु, गल्लीको कुकुरलाई हप्काउँछ नि हट, बस त्यही समान त्यही प्रकारको जीवन बिताउँछ। नाति नातिलाई हेरिदिनु बस यही हो काम। अब 80 वर्षसम्म त जेन तेन हुन्छ, 80 वर्षदेखि उता पनि बाँच्यो भने अब केही गर्न सक्दैन, त्यो घर कुर्न पनि सक्दैन, लाटो कोसेरो समान न आँखा देख्छ न कान सुन्छ, आँखा चिप्रा पुस्दै बस्छ, कसैले दिए खान्छ नदिए पनि चुप्पो लागिरहन्छ। बताउनुहोस् यो दुःखदायी सब तेनस यो प्रकारले लोभ दुःखदायी छ, तैपनि हामी चाहन्छौ, कोही मृत्यु चाहँदैन, कोही संसार बटुल्न छोड्न चाहँदैन। त श्री कृष्णले सावधान गराए, हे केवल यसैमा नलाग, मनुष्य देहलाई सफल बनाउन लाग, सोच विचार गर, यो वेदको समर्थन गर्यो गीताले। भागवत त स्पष्ट शब्दमा भन्छ, मैले जो सम्झाएँ

पुमान भवाब्धिम न तरेत आत्मा। भागवत 11वें स्कंद को 20वें अध्याय को 17वें श्लोक। यो मानव देहमा तिम्रो लक्ष्य जुन छ त्यो सरल तरिकाले प्राप्त हुन्छ जुन दुर्लभ छ देवताहरूलाई पनि। यदि त्यो लक्ष्यको पहिचान गरेनौ र मानव देहलाई त्यसमा लगाउँदैनौ भने तिमी आत्माको हत्यारा हौ, हत्यारा। यहाँसम्म बतायो। रामायणले पनि यसैको समर्थन गर्यो।

मंदमति आत्म हनगति जाए, आत्महत्या रही होती हो रही, जिसमें कुने द्वि राय नहीं छाई ना। यो यही चीज बाइबल पर नहीं बताऊं से, बाइबल क्रिश्चियन धर्म को ग्रंथ शास्त्र बाइबल, ये मानव देह अमूल्य छ, केवल लोभ लालच में न फसव, यलाई लक्ष्य के हो त्यो जान, त्यसै को निमित्त भगवान ले आफू समान को स्वरूप तिमीलाई दिएका छन्। भगवान राम कृष्ण इत्यादि को जस्तो स्वरूप छ त्यस्तै स्वरूप हामीलाई दियो। God created man in his own image, Bible. तिमलाई भैंसी बनाइएन, गधा बनाइएन, कुकुर बनाइएन, मनुष्य बनाइयो भगवान समान स्वरूप दिएर लक्ष्य प्राप्ति हेतु। खलक्तल इंसवाजिन्न इल्लाले आबदून, इस्लाम धर्म पनि भन्छ तिमलाई इंसान नै बनाइयो, शैतान बनाइएन, किनकि लक्ष्य प्राप्ति गर त्यसको निमित्त। सब वेद को समर्थन गर्छन् कि मानव देह को मूल्य जान, लक्ष्य प्राप्ति हेतु प्रयत्न गर। वेद को बारे में हिजो मैले संक्षिप्त प्रकाश पारे, वेद स्वयं भगवान हो यो तो बताइयो, वेद जुन ज्ञान हो त्यसको उद्गम स्थल हो निःश्वसित मत्स्य वेदाः, भगवान को श्वास बाट प्रकटित ज्ञान हो वेद। जुन संसार प्रलय हुन्छ, पृथ्वी जल तेज वायु आकाश पंच महाभूत पंच तन मात्रा में मिल्छ, पंच तन मात्रा अहंकार में अहंकार, महान में महान, प्रकृति में प्रकृति, भगवान में गएर लय हुन्छ, सब समाप्त हुन्छ एक दिन। विज्ञान पनि मान्दछ बिग बैंग थ्योरी अनुसार एक दिन यो संसार डिस्ट्रॉय हुनेछ, खत्म हुनेछ, तर यो वेद कहिले नाश हुँदैन। प्रलय कालेपि सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थितः, भगवान को हृदय में रहन्छ जुन ज्ञान सदा, कहिले नाश हुँदैन, त्यो वेद। त्यसैले वेद व्यास जीले बताए निष्कर्षमा कि तमाम शास्त्रहरूले जेसुकै बताए तापनि, तमाम पुराण छन् 18 पुराण, 12 दर्शन, 2 इतिहास, तमाम स्मृत ग्रन्थहरू जसले जे जे बताए पनि अन्तिम निष्कर्ष के हो त्यो वेदबाट निकाल्नु। श्रुतत्वाच्च ब्रह्म सूत्र में बताए, वेदांत दर्शन पनि भनिन्छ जसलाई, पहिलो अध्याय को पहिलो पाद को 11 सूत्र में वेदलाई निर्णय मान्नु, वेद को निर्णय मान्नु। त वेद यहाँ के निर्णय दिदैछ, मानव देह अमूल्य छ, यसलाई लोभ लालच में न फसाऊ, लक्ष्य प्राप्ति में प्रयत्न गर। र यो चीज पाश्चात्य विद्वान वैज्ञानिक खोजकर्ता सबले स्वीकार गरे। हिजो मैले बताए पाश्चात्य दार्शनिकहरूको भनाई वेद सम्बन्धमा। त्यसैले यो सिद्धान्त छ, भूतम भव्यम भविष्यं च सर्वं वेदात् प्रसिद्धति। चाहे हिजो भइसकेका कुरा हुन्, चाहे भविष्यमा हुने वाला हुन्, चाहे वर्तमान में हुँदै गरेका चीज हुन्, त्यसको कुनै पनि प्रश्न को समाधान वेद द्वारा नै गर्नु नै, यो निष्कर्ष। त्यसैले वेद बार बार याद दिलाउँछ मनुष्य जातिलाई, हे मनुष्य हो सावधान हो, संसार में लिप्त भएर जीवन न बिताऊ, त के गरौं? वेद पुनः भन्छ उत्तिष्ठत जाग्रत प्राप्य वरान निबोधत। कठोपनिषद 1:3-14 अर्थात हे मनुष्य उठ जाग, विषय वासना में लिप्त न हो, तत्व वेत्ता कहाँ जाऊ, तत्व ज्ञान प्राप्त कर, मानव देहलाई सफल बनाओ। बार बार बार बार हेर्नुहोस्,
यो मानव देह को मूल्य हामीलाई सजिलै प्राप्त भएको कारण बुझ्दैनौ हामी उपलब्ध छ नि हामीलाई सरल तरिकाले अहिले छ त्यसैले यसको भ्यालु बुझ्दैनौ महत्व बुझ्दैनौ तपाईँहरूको यही गाईघाटको जमिनको मूल्य के थियो पाँच सात वर्ष अगाडिसम्म कोही कम्पाउन्ड लाउँदैनथे यू रहन्थ्यो अब अहिले यति महँगो भयो कि कम्पाउन्ड लाइलाई घेरी घेरी यसको भ्यालु बढ्यो यसको भ्यालु जान्नुभयो तपाईँले कि यति लाखौं करोडौं जान्छ तब त्यसलाई संरक्षण गर्न थाल्नुभयो हेर्नुहोस् यो प्रसङ्गमा रामायणमा एक सुन्दर प्रसङ्ग छ गरूडजीले वेद शास्त्र एक लाइनमा यो सधैँ याद राख्नुहोला वेद ब्रह्माण्डको कानून हो नियम हो त्यसको आज्ञा पालन सबले गर्नै पर्छ जसरी देशको कानून पालन सब गर्नुहुन्छ तपाईँहरूले नगरे दण्ड दिन्छ सरकारले त्यस्तै ब्रह्माण्डको कानून हो वेद त्यसलाई नमान्नेलाई दण्ड दिनेछ त वेद शास्त्रमा रहेका बुन्दाहरूको बारेमा प्रश्न गरे तमाम प्रश्न निकालेर गरूडजीले काकभूषुण्डीजीलाई उनले यो सोधे कि प्रथम

हे काक भुसुंडी जी, तमाम प्रकार को शरीर को वर्णन पाइन्छ, तो त्यसमा सबैभन्दा मूल्यवान शरीर कुन हो? किनकि 84 लाख प्रकार को शरीर हुन्छ, तपाईले यो सुन्नु भयो होला। 84 लाख प्रकार को शरीर मा हामी घुम्दै छौ। अहिले मनुष्य शरीर छ, कुनै बेला हाम्रो कुकुर को शरीर थियो, बिरालो को शरीर थियो, यो प्रकारले घुमिरहन्छ। त महत्वपूर्ण शरीर चाहिँ कुन हो?

0: अविनाशी। यो जीवात्मा अविनाशी छ, 84 लाख प्रकारमा घुमिरहन्छ, अनेक दुःखदायी योनिहरूमा घुमिरहन्छ। यो वेद पनि भन्छ योग तत्त्वोपनिषद् को 132-133 मन्त्रमा यसैको व्याख्या गरिएको छ। संसार चक्रेण कूप चक्रे घटा इव, योग तत्त्वोपनिषद् को 133 मन्त्र भन्छ। यो जीवन जुन हामी देख्छौ कुकुर बिरालो कीट पतंग मनुष्यको, यी सब पालै पालो बन्द छन् कुमालेको चक्र समान। या इनारबाट पानी निकालेको तपाईँले देख्नुहुन्छ नि, त्यहाँ बाल्टिन घडा जे हुन्छ, जुन घडा तल गएको छ त्यही पानी लिएर माथि आउँछ, फेरि खाली त्यही घडा तल जान्छ, हो कि होइन? त्यस्तै आज यो हामी मानव देह छ, भोलि कुकुरको देह हुन्छ, बिष्ठाको कीडाको देह प्राप्त हुन्छ। त यो 84 लाख प्रकारको शरीर, वेद त यहाँसम्म बताउँछ, या माता सा पुनर्भार्या या भार्या मातरे वही, अर्थात यो जीवनमा जुन हाम्री आमा छे त्यही अर्की जीवनमा श्रीमती बन्छे, फेरि श्रीमती आमा बन्छे, भलै त्यो कुकुरको योनिमा होस् बिरालोको योनिमा होस् तर बन्छे। वेद बताउँदैछ, वेद के हो? भगवान। त यो 84 लाख प्रकारको शरीरमा सबभन्दा महत्वपूर्ण शरीर कुन हो त्यो बताउनु।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 18 गते सोमबार, ईस्वी सम्वत अगस्त 3 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज श्रावण कृष्ण पक्षको पञ्चमी तिथि रातिमा 8:23, त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा उत्तर भाद्रपदा साँझमा 8:41, त्यसपछि रेवती नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा शुक्रमा 38:43 फलासम्म, त्यसपछि धृति योग लाग्नेछ। कर्णमा कौलव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज गद योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिनमान 33:24:13 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:28 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:50 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 9:33 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 9:35 रहेको छ। आज वित्त कथा प्रारम्भ गर्ने दिन रहेको छ।